0: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघसिंह
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98-5-11-15-14-35, इलाका प्रहरी कार्यालय भुरी गाउँ 98-5-80-43-0-77 वा 98-5-80-90-535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98-4-19-67-256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98-5-80-30-124 र रेडियो टाइगर 98-5-80-50-961। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
4: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही असोज 9 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असोज 9 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 25 तारीख भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि आज इन्द्र जात्रा।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने, कृष्णभीरमा पहिरो खचेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
5: प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरस बीच भेटवार्ता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड़।
6: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा, निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
9: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन,
10: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
5: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति, ताइवान र एआई बारेको मतभेद कायमै।
6: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
11: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
12: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
11: फोन नम्बर 01 56709 24 56709 25।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौ भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854030313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला कर्णाली र सुदूर पश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुदेखि नै झरी शुरू भएको हो आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ निरन्तरको झरीले काभ्रेको रोशी खोलामा बाढ़ी आएकाले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ अरू नदी खोला नालामा पनि पानीको बहाव बढ़न थालेको छ आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ यस्तै लुम्बिनी र गण्डकी प्रदेशको 1-2 ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ मध्य प्रदेशको 1-2 ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावा हुरीको समेत सम्भावना छ महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ धेरै विद्यालयले आज विदा दिएका छन् मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन् मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएका ठाउँमा विशेष तनाव हुन अनुरोध गरेका छन्
4: यसैबीच धादिङको कृष्णभीरमा गइराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भयो बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भने पनि पहिरो खसेपछि समस्या भएको छ पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ त्रिशुली नदीको बाढ़ी कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरुद्ध भएको छ लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड़ दिनुभएको छ सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ भेटमा महासचिव गुटेरेसले भोटेकोशीको विपद भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्र नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले बाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसंघ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्ग चित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। काया कैरनमा झरीमा धान बाली जोगाउने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर जरी आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव बीच भेटवार्ता 8 वर्ष राष्ट्र प्रमुख भएकी भण्डारी दोस्रो वरियता सहित एमालेको राजनीतिमा कांग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत
2: गर्यौं। मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ, कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नु पर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: 5 वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाड़ीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भूलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसानमाझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल,
4: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने, मलखादको प्रयोग गर्ने, प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
3: केन्द्रले पानी पर्नु अगाडि खेतमा कुलो काट्न र निकासको व्यवस्था गर्न सल्लाह दियो, तर अहिले झमझम झरी परिरहेको छ। यस्तो बेला चाहिँ धान बालीमा किसानले के गर्ने त? नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
5: विशेष गरी जुन धान पाकिरहेको छ किसानले खारा बालीकै रूपमा स्वत छोडिदिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ। धान जुन अवस्थामा छ त्यही अवस्थामा छोडिदिने, निगरानी गरिराख्ने, खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 गाँजलाई एक ठाउँमा बाँध्ने अथवा

0: भावना हुन्छन्, त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ। जात हामीले लगाएका छौँ त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौँ, जस्तै हरदिनाथ छ भयो, हरदिनाथ एक दुई भयो, यस्ता जातहरू लगाएको छौँ भने बोट कुहिन सक्छन्, र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
1: यो बेला धानमा बाला लाग्दैछ, किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बिच्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
0: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन्, विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले चार दिनको लागि नगरिदिनु होला।
1: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
2: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धानबाली भन्ने विषयमा नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, बैंक तथा वित्तीय संस्थाले धितुपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको शेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यस अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
3: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारबन्ध तथा सहकार्य सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धिबहादुर गुरूङले बताउनुभयो। पछिल्लो 1.5 दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नुपर्ने विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
2: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान

0: नदिऊ, युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। भटेकोसी बाढीमा 533 गाडीका र तीनमा चालक संलग्न 741 जना सहचालक, परिचालक तथा व्यवसायी बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। गएको भदौ 10 गते रसुवाको टिमुरेममा आएको बाढ़ीपछि विभिन्न यातायात व्यवसायी संघ, कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक, कन्टेनर, बस, जीप, माइक्रोबस लगायतका गाड़ीमा बढ़ी क्षति भएको छ। तर घटना भएको 3 हप्ता भन्दा बढ़ी बितिसक्दा पनि हराएका गाड़ी र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन। प्रारम्भिक विवरणले नै भोटेकोसी बाढ़ीले रसुवाको यातायात क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढ़ीमा हराएका गाड़ीहरूसँगै तीनमा कार्यरत चालक, सहचालक, परिचालक र व्यवसायीको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप अनुवलमा छन्। व्यवसायीहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 ट्रक तथा कन्टेनर र तीसँग सम्बन्धित 440 जना चालक, परिचालक, सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाड़ी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
1: अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय सम्वाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको मुख्य एजेण्डामा छ। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: अब खेल खबर। मा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीच सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूह एमा जापान र बंगलादेश पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको हो। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 अंकले पराजित गरेको थियो। महिला कबड्डीको दोस्रो सेमी फाइनलमा आज बेलुकी 6 बजे हुनेछ। महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो 1 बजे हुने तालिका छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ज्ञात उत्सर्जनमा 0.1% भन्दा पनि कम तापनि परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा केही बेर लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
2: फ्लाइ दुबई नियमित उडानका दोस्रो दिन पनि दुबई पोखरा दुबई उठेको छ। विमानले हिजो दुबई विमानस्थलमा अवतरण गरेको हो।
1: युद्धबन्दी छन्। शुरूमा कूटनीतिक च्यानलबाट 9 मात्रै रहेको जानकारी अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको विद्युत सम्बन्धी साटा कूटनीतिक च्यानलबाट 9 जना मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देशबीच युद्धबन्दी साटासाट गर्ने कानूनी सम्झौता गर्न उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रूसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि अहिले रूसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको
2: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको खबर गोर्खा पत्रमा छ।
1: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि ऋति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि ऋचि राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
1: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़िरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 1,77,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
2: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन हिउँदको बिजुली व्यवस्थापनको चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
1: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छिङदुमको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
2: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेबुनले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: समयले सबै कुरा मिलाइदिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध।
1: राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन। जलवायु न्यायमा विश्वको ध्यानकर्षण। प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरेस बीच भेटवार्ता।
2: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धान बालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
1: ट्रम्प र सीबीजको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायम।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आज यहाँ कस्तो झुक्किएछु, सधैँ भाग लिइराखे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आज र भोलि ठूलो पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: Radio Pity FM. Radio Pity FM.
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन वीरेन्द्रनगरमा आज विद्यालय विधा
1: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर सोधेमा शून्यमा झार्ने लक्ष्यमा जित चुनौती 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क
0: कालीकोटको राजकोट नगरपालिका तिनको सागाटिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयको माग
1: र जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाली

0: उपेन्द्र सापकोटाले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आफ्नो क्षेत्रमा विपद प्रतिकार योजना तयार गरी जनशक्ति उद्धार सामग्री र आवश्यक स्रोत साधन हाई अलर्टमा राख्न भनिएको बताउनु भएको छ। प्रमुख जिल्लाधिकारी सापकोटाले सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी तत्काल उद्धार र राहतका लागि समन्वय गर्न मातहतका निकायले निर्देशन दिएको बताउनु भएको छ।
1: अरू विभिन्न साधन सहित एउटा हेलिकप्टर पनि यहीको लागि यही चार दिनको लागि नै डेडिकेटेड गरिएको छ, होइन? त्यो पनि यहाँहरू समक्ष मैले राखेँ। हिजो गृह मन्त्रालयसँग मिटिङ हुँदै गर्दाखेरि यो आएको कुराहरू भयो। यो सकेसम्म त्यो यातायात भनौँ न एकदमै जरुरी नभई ननिस्किने नै सरकारले भनेको छ। अब जाँदाखेरि पनि पूर्व सूचना लिएर होइन सेक्युरिटीसँग चाहिँ सम्पर्क गरेर कहाँ के जोखिम छ भनेर त्यो बुझ्दै अगाडि हिँड्नु पर्ने हो। राति चाहिँ सकेसम्म नहिँड्ने, उनीहरूलाई अहिलेको यो जोखिमलाई चाहिँ होइन आकलन गरेर बैठक राख्ने, त्यसपछि सुरक्षा निकायसँग सम्पर्क नगरिकन रातिको समयमा त हिँड्दै नहिँड्ने, एकदमै आवश्यक नगरी नहिँड्ने। र सँगै चाहिँ अहिले दाङको सिटो साहब र सल्यानको सिटो साहबसँग पनि कुरा भएको थियो मेरो, यो यहाँबाट भनौँ न सुर्खेत कालीमाटी सल्यान हुँदै तुलसीपुर जाने बाटो चाहिँ 5 बजेदेखि बिहानसम्म यो अब 3-4 दिनको लागि बन्द भनेको छ। त्यो सूचना पनि अब यता सुरक्षा निकाय होइन सबै यातायात व्यवसायसम्म चाहिँ हामीले पुर्याउनु पर्यो भनेपछि यो तयारीहरू पूर्व तयारीहरू
0: विपदको जोखिमलाई सम्बोधन गर्न सुरक्षा निकायहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीहरू तयारी अवस्थामा रहेका छन् भने आपतकालीन स्थितिमा द्रुत उद्धार र राहतका लागि कर्णाली प्रदेशमा हेलिकप्टर पनि तैनात राखिएको छ। यस्तै मानवीय सहायता कार्यका लागि नेपाल रेड क्रस सोसाइटी सुरक्षितका अध्यक्ष रामलाल आचार्यले जिल्लाका 9 वटै उपशाखाका स्वयंसेवक तथा आवश्यक गैर खाद्य राहत सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले स्थानीय तह, सुरक्षा निकाय, रेड क्रस र अन्य सरोकार निकायका विश्वस्त समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यसै गरी सुर्खेत उद्योग वाणिज्य संघ लगायतका निजी क्षेत्र तथा सरोकार निकायका संघ संस्थाले पनि विपदका बेला उद्धार राहत तथा अत्यावश्यकीय खाद्यान्न व्यवस्थापनमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई सजग रहन, मौसमको अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र रातको समयमा अनावश्यक यात्रा नगर्न अपील गरेको छ।
2: कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका धेरै जसो ठाउँमा गैरातीदेखि निरन्तर पानी परेको छ। सुर्खेतको वृन्द लगायत आसपासका क्षेत्रमा पनि गैरातीदेखि पानी परिरहेको छ। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउनु पनि आग्रह गरेको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको 1-2 ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि शनिबार कर्णाली र सुदूरपश्चिममा अलि बढ़ी जोखिम रहेको पनि जनाइएको छ। विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, बाजुरा, बझाङ, दार्चुला र हुम्ला जिल्लालाई रात रंगले सङ्केत गर्दै उच्च जोखिम रहेको जनाएको छ। यसै गरी सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया, प्युठान, दाङ, डोल्पा, रूकुम पश्चिम, रूकुम पूर्व, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डल्लीधुरा र बैतडीलाई सुन्ताला रंगले सङ्केत गरेर सतर्क अवस्थामा रहन भनिएको छ। असोज 11 गते बागमती भन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेँलो रंगले सङ्केत गरिएको छ।
0: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्य लिए पनि यसमा चुनौती देखिएको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दरमा वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। अझै पनि 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले हिजोदेखि शुरू गरेको आर्थिक वर्ष 82-83 सम्पादित कार्यक्रमको समीक्षामा अझै पनि कर्णालीमा घरमा सुत्केरी हुने अवस्थामा जारी नै रहेको जनाएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गरी निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मानकुमारी गुरूङले कर्णालीमा संस्थागत सुत्केरी 72% रहेको, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69% रहेको र 8 पटक गर्भवती जाँच गर्ने 57%, 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको पनि बताउनु भएको छ। संस्थागत

0: सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुरक्षितमा रहेको छ भने डोल्पामा सस्ता र सुत्केरी भएको दर्ता भएको तथ्याङ्क भने छैन। यसै गरी विश्वनामाको घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदा बाटोमै मृत्यु हुने गरेको छ। कर्णालीमा 618 जना महिला घरमै सुत्केरी हुने गरेका छन्। सबैभन्दा धेरै जाजरकोटमा 318 जना, त्यसपछि रुकुम पश्चिममा 80 जना भएको निर्देशनले जनाएको छ। यस्तै गत वर्ष कर्णालीमा कडा कुपोषण भएका 630 जना बालबालिका रहेकोमा 186 जनाको पोषण केन्द्रमा राखेर उपचार गरिएको छ। कर्णालीका महिलामा आङ खस्ने दर 24% रहेको छ। यस्तै कर्णाली भएर 79692 जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा 1433 जनामा शीघ्र कुपोषण देखा परेको निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक गुरूङले बताउनु भएको छ। यस्तै कर्णालीमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप कभरेज 98% रहेको छ भने अन्य खोप 90% माथि रहेको उहाँले बताउनुभयो। कर्णालीको स्वास्थ्यको तथ्याङ्क हेरिएपछि मुख्यमन्त्री मंगल बहादुर शाहीले कर्णालीको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरू अझै बाँकी रहेको बताउनु भएको छ। विगतको तुलनामा अवस्था सुधार हुँदै गए पनि घरमा सुत्केरी हुने दर, मातृ मृत्यु दरमा कमी आउन अझै काम गर्नुपर्ने उहाँको भनाइ छ। स्वास्थ्यको क्षेत्रमा भएको काम पर्याप्त नभएको भन्दै उहाँले कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई जारी राख्ने उल्लेख गर्नु भएको छ।
1: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849767256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। जीत पुरवाली, यह साल तो निश्चिंत हो गवा गए।
3: हाँ, तब पतलिया याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
2: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
4: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
5: प्लान इन्टरनेशनल नेपाल औ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेकी साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरह विपद पूर्व तयारी उत्थानशीलता औ सबलीकरण परियोजनाद्वारा जनहितकै खातिर जारी सन्देश
6: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएम यसै गरी दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेला हामीले वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन वीरेन्द्रनगरमा आज विद्यालय विदा कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्यमा अझै चुनौती 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर राजनीतिक नेतृत्वले कर्णालीको नीति बनाउने र कार्यान्वयन गर्ने काम काठमाडौँ स्थित एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 1000 थान स्कोपटाइफस ऱ्यापिङ टेस्ट किट दार्माका लागि पठाएको छ। यस्तै कर्णाली प्रदेश सरकारले 500 थान परीक्षण किटसँगै औषधिया पनि पठाएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले 500 थान परीक्षण किट र आवश्यक औषधि प्रभावित क्षेत्रमा पुगिसकेको बताउनु भएको छ। यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट 200 र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट 250 गरी कुल 450 थान परीक्षण किट दार्मामा पठाइएको थियो। नयाँ किट समेत गरी दार्मामा हालसम्म 1950 थान परीक्षण किट उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकामा ज्वरका बिरामी संख्या बढ्दै गएपछि परीक्षणको दायरा विस्तार गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
1: सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्कर्ब टाइफस रोग नियन्त्रण गर्नका लागि थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाइएको हो। प्रभावित क्षेत्रमा शिविर सञ्चालन गरी परीक्षणको दर पनि बढ़ाइएको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
0: कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले कर्णालीको विकासलाई गति दिन अब नयाँ तरिकाले काम गर्ने योजना बनाएको बताउनु भएको छ। वीरेन्द्रनगरमा भएको भेटघाटमा मन्त्री खड्काले ठेक्कापट्टाको काममा हुने ढिलासुस्ती र व्यथिति अन्त्य गर्न एक्सन ओरिएन्टेड रूपमा अघि बढ़न पनि निर्देशन दिएको बताउनु भएको छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काममा लापरवाही गर्नेलाई कड़ा कार्यवाही गर्ने पनि उहाँले बताउनुभयो। उहाँले आफ्नो मन्त्रालय प्रदेशकै सबैभन्दा बढ़ी राजस्व उठाउने र बजेट खर्च गर्ने मुख्य मन्त्रालय भए पनि कर्मचारी र प्राविधिक जनशक्ति व्यवस्थापन उपेक्षामा परेको गुनासो गर्नुभएको छ। कामको धेरै चाप भएर पनि आवश्यक मात्रामा जनशक्ति नहुँदा लक्ष्यमा पुग्न कठिना हुने गरेको उहाँले दावी गर्नुभयो। पत्रकारितालाई उपेक्षा गरेर समृद्ध कर्णालीको सपना पूरा हुन नसक्ने भन्दै उहाँले निष्पक्ष भएर सरकारका गल्ती कमजोरी औंलाई सही बाटो देखाउन पत्रकारलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन कुमार बमले चालू आर्थिक वर्षको लक्ष्य र प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। यस्तै भूकम्पबाट भत्किएका जाजरको रूकुम पश्चिम र सल्यानका 67 सामुदायिक विद्यालय तथा 15 स्वास्थ्य चौकीको पुननिर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ। यस्तै कर्णाली प्रदेश पर हालसम्म कुल 56,304 शहरी साधन दर्ता भएका छन्। सबैभन्दा बढ़ी सुर्खेतमा 45,566 सवारी साधन दर्ता भएको सचिव बमले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका जुम्लाको पातरसी गाउँपालिका 4 लामरी गाउँका 15 जनाको कुसको शव बनाएर हिजो एकैचोटि सामूहिक अन्त्येष्टि गरिएको छ। पातरसी नदी किनारमा उनीहरूको सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनु भएको छ। पातरसीमा मात्रै 49 जना सम्पर्कविहीन भएको उहाँको भनाइ छ। र सुवास्थित हाँको बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातराशीका स्थानीय गत भदौ 10 गतेको बाढ़ीमा परेर बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष बोहराले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकुसी नदीमा परि जुम्लाका 93 जना सम्पर्क विहीन भएकोमा 39 जना मात्र सम्पर्कमा आएका छन्, बाँकी 63 जना अझै सम्पर्क विहीन रहेको कार्यालयले जनाएको छ।
0: कालीकोटको राजकोट नगरपालिका 3 सागाठिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयले माग गरेका छन्। पहिरोको भ अति जोखिममा रहेको भन्दै बस्ती भाँसिँदै गएकाले कुनै पनि बेला पूरै बस्ती पहिरोमा पर्न सक्ने खतरा रहेकाले स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका हुन्। यो बस्तीलाई 2079 साल असोजमा नै उच्च जोखिममा परेको भनी वर्गीकरण गरिएको थियो। 5 वर्ष अघिदेखि नै नगरपालिकाले बस्ती स्थानान्तरण गर्ने छलफल चलाए पनि अझैसम्म त्यो काम हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। बस्ती सार्ने विषयमा छलफल भए पनि काम हुन नसकेको उनीहरूको गुनासो छ।
1: हुँदा वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि सल्यानका जोखिमयुक्त सड़कमा रात्रि बस सञ्चालनमा रोक लगाइएको छ। असोज 9 11 गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै यात्रुको सुरक्षाका लागि जोखिमयुक्त सड़कको अवस्था हेरी यातायात सञ्चालनमा आवश्यक निर्णय गर्ने व्यवस्था गरे अनुसार आजदेखि रात्रि बसमा सञ्चालनमा रोक लगाइएको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएपछि जिल्ला विपद व्यवस्थापन समितिले सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्डको टुनीबोट अरिङ्गाले फेदी तथा कपुरकोट रामरी सड़क खण्डमा पहिरोको उच्च जोखिम रहेकोले सड़कको अवस्था निरन्तर निगरानी गरिने प्रमुख जिल्लाधिकारी वन्दना कुमारी केसीले बताउनु भएको छ। जोखिम बढ़ेको अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी यातायात सञ्चालन रोक्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय पनि गरिने उहाँले बताउनु भएको छ। यात्रुलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ। निर्माणाधीन सड़कको पहिरो वा अन्य कारणले सड़कमा अवरूद्ध भए तत्काल खुलाउन सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायलाई हेभिएट इक्विपमेन्ट तयारी अवस्थामा राख्न पनि भनिएको उहाँले बताउनु भएको छ। सम्भावित विपदका कारण खानेपानी विद्युत तथा संचार सेवा अवरूद्ध भए सम्बन्धित सेवा प्रदायक तथा कार्यालयले तत्काल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
11: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
12: 56455
13: सूचना। समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेत।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरी सँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएम अनि रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, बाँकी खबरमा खेल खबर। जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग खेल्दैछ। खेल अहिले बिहान 10:45 शुरू हुनेछ। नेपाल विजय शुरूआत गर्ने योजनामा छ भने पहिलो खेलमा जापानलाई हराएको अफगानिस्तान लगातार दोस्रो जित दर्ता गर्ने प्रयासमा रहेको छ। यसै गरी महिला कबड्डीमा नेपालले सेमी फाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो हुनेछ। हिजो भएको समसमानको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको छ। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि रहेको हो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान रहेको छ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। जारी प्रतियोगितामा कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्दै एसीआरमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजीमाथिको कमितेमा तेन्जिङले लाओसका भत्थाना जायसङलाई 90 अंकले पराजित गर्दै कास्य पदक जित्नु भएको हो।
1: खेल खबर सँगै बेलाई बिहानको भेरी खबर सकियो। विदा हुनु गेल समका मुख्य खबर फेरि एकपटक।
0: वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन। वीरेन्द्रनगरमा आज विद्यालय विदा।
1: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्यमा झी चुनौती। 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क।
0: कालीकोटको राजकोट नगरपालिका 3 सांगाचिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयको माग।
1: र जापानमा जारी 20 एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली आज अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा कम्तीमा कास्य पदक पक्का, सेमी फाइनलमा भारतसँग भेट्दै। हवस् तरीलाई बिहानको फेरि खबर सकियो अनि 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलो रावत र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
11: यो हो रेडियो टाइगर 90.2 MHz। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
12: एस टाइम्स का प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
14: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
15: यही असोज 10 गते शनिबारको दिन
14: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517। भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
16: धेरै धेरै धन्यवाद छ है नानी।
17: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
16: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
17: तपाईँ पनि राम्रो डिजाइनको सुनचाली पाइने सुनचाली पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाली पसललाई सम्झनुहोस्।
16: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
17: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक महेन्द्र लीला अछामी सुन्चारी पसल ठाकुर बाबा नगरपालिका एक खुरीगाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा सम्पर्क मोबाइल नम्बर 98400436368
11: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ
17: कृषि सम्बन्धी जानकारी सफल कृषकका कुरा के हुन् त समस्या के हुन् त विकल्प कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय 7:00 र बिहान पुनः प्रसारण 7:00 रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो खेती हाम्रो कृषि

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरी सँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसिना सम्बन्धित मेरमेरिक जानकारी कृषक बेगलाग ओ कृषक उक्र कर्तीलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक उनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्र मसेखि सुनि सक्जाइ।
0: ओस्तकको रेडियो गिरवा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्र मसेखि सुन सक्ने माथि कार्यक्रम के फेर दोस्रो प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाटी पुस्तकका एक अठारमा छ ब्याज गति फेरि यही कार्यक्रम सुन्न सिक्ने बाटी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र हो कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुन सेना कृषक हुन के आशा अपेक्षा व गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपक्षीगणके उत्पादन वृद्धि कैकर कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके ढेर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैकर संचार माध्यमके प्रयोग मसले प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम्पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकै मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुइलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज और सरल तरीका से न पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओटा प्रभावकारी निदेशक अवस्थामा नवीनतम प्रविधि मसिन प्रचार प्रसार करकलाग आधुनिक तरीका से न हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी बिना देख पर्ना हुइलको से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुई।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लीरवस्थित से समय में आवश्यक सूचना ज्ञान और सीख के पहुँच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बाड़ी में सदादिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पड़ना मिलक और से ओकर समाधान के लिए सूचना और संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन देह सीख जाए।
2: आज कार्यक्रम के 5 भाग हो आजिक हमार खेती हमार कृषि कार्यक्रम आलू खेती लगेना के विषय में आलू विज्ञ रीना शर्मा से बातचीत कर लाटी।
3: रेडियो कार्यक्रम हमार खेती हमार कृषि में आज हामीले कोल्ड स्टोर बाट रिक्ने बेला भइसकेको आलू लाई कसरी रोपाई करने का विविध विषय में आलू खेती सँग सम्बन्धित कुराकानी गर्न गइरहेका छौं। त्यसका लागि हाम्रा विज्ञ हुनुहुन्छ रीना शर्मा, स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा। हामीले विशेष गरी यो आलु खेतीसँग सम्बन्धित कुराकानी गर्न गइरहेका छौँ होइन। किसानहरूले यति बेला कोल्ड स्टोरमा राखेको आलुको बिउ चाहिँ झिक्ने बेला भएको छ होइन। कोल्ड स्टोरमा राखिएको आलुको बिउ रोप्नु भन्दा कति समय अगाडि कोल्ड स्टोरबाट निकाल्नुपर्छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: कस्तो हुन्छ भने अहिले आलु चाहिँ ठाउँ स्थान अनुसार आलु रोप्ने समय चाहिँ तालिका फरक छ। अहिले यतिखेर चाहिँ मध्य भागमा आलु सायद रोपिस पनि सक्नुभयो होला। यतिखेर चाहिँ कोल्ड स्टोरबाट आलु रोप्ने बेलामा रोप्नुभन्दा 2 हप्ता 3 हप्ता अगाडि निकाल्नु भयो भने र हावा खेल्ने ठाउँमा जहाँ घाम प्रतिदिन घाम लाग्दैन त्यस ठाउँमा राख्नुभयो भने चिसा पनि आउँछ। त्यस भएको भएर चाहिँ लगाउनुभन्दा 2 हप्ता 3 हप्ता अगाडि 15-20 दिन अगाडि सम्म हजुर निकाल्नु भयो भने चाहिँ चिसा आउनलाई सहयोग गर्छ र आलु लगाउने बेलामा यसको टेम्परेचर पनि मिल्छ। चिसो ठाउँबाट डाइरेक्ट माटोमा लगाउन नमिल्ने हुनाले उसलाई अलिकति वातावरण पनि अनुकूल मिलाउनु पर्ने हुनाले चाहिँ हामीले चाहिँ उक्त समयमा निकाल्नु पर्ने हुन्छ।
3: त्यो रेडियो कार्यक्रम विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रका किसान लक्षित रेडियो कार्यक्रम हो होइन। विशेष गरी यो तराई क्षेत्रमा आलु रोप्नका लागि अब चाहिँ आलुको बिउ कोल्ड स्टोरबाट निकाल्ने समय पनि भइरहेको छ। आलु खेतीको लागि कस्तो खालको बिउ र माटो उपयुक्त हुन्छ?
4: आलु खेतीको लागि हामीले हाम्रो यो राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा ठाउँ विशेष र ठाउँ विशेष तराई मध्य पहाड उच्च पहाडको लागि भनेर अलिकति फरक आलुको जातहरू हामीले सिफारिस गरेका छौँ। अहिले तराई तथा खोज बेसी अथवा मधेसतिर चाहिँ हाम्रो असोजतिर कार्तिकतिर चाहिँ आलु लगाउँछौँ होइन। त्यतिखेर चाहिँ अब शुद्ध बिउ राम्रो टुसा आएको अनि 25-50 ग्रामको साइजको भएको साह्रै ठुलो पनि लगाउँदा बिउ दर बढ्न जान्छ, साह्रै सानो गर्दाखेरि उत्पादन कम पनि हुन्छ, उसले उत्पादन कम लिन्छ। त्यो हिसाब चाहिँ 25-50 ग्रामको लागि चाहिँ हामी चाहिँ उपयुक्त साइजको मानेका छौँ र स्वस्थ अब भाइरस मुक्त भएको होइन। अब हामी सकेसम्म बिउ प्रतिष्ठापन गर्नुपर्छ। अघिल्लो वर्षको बिउहरू हामी कोल्ड स्टोर राख्छौँ, 2 वर्ष ठिकै छ। त्यस पछाडि हामीले बिउहरू प्रतिष्ठापन गर्यौँ भने चाहिँ प्रगति पनि बढ्छ र यसको लागि माटोको चाहिँ फसल आउँदो पानीको राम्रो निकास भएको प्राङ्गणिक पदार्थ प्रशस्त मात्रामा भएको पिएच तटस्थ भएको अथवा 5.5-7.5 भएको पानीको उपलब्धता भएको र बलौटे दोमट वा बलौटे माटो नै यसको लागि उपयुक्त हुन्छ।
3: त्यो आलुको बिउ रोप्ने उपयुक्त समय कहिले हो? विशेष गरी अब यति बेला चाहिँ अझै तराई क्षेत्रमा भनौँ त्यसै गरी वर्षा भइरहेको छ, यो वर्षाले कतिको असर गर्छ, समय चाहिँ कुन उपयुक्त हो?
4: मधेसतिर चाहिँ हामीले असोज कार्तिकमा यो दसैँ अहिले चाहिँ दसैँ पनि परेको छ, दसैँ तिहारको बिचमा अथवा भनौँ कार्तिक महिनाभरिमा चाहिँ हामीले चाहिँ लगाउँदा हुन्छ र मध्य पहाडमा चाहिँ अलिकति अगाडि असोजमा 2 सिजनमा लगाउने गरेका छौँ। असोजमा भदौ असोजमा र माघ फागुनमा हुन्छ भने तराईतिर चाहिँ असोज कार्तिकतिर चाहिँ लगाउँदा हुन्छ।
3: अहिले जुन पानी परिरहेको छ नि लगातार अझै असोजको दोस्रो सातासम्म पानी पर्ने सम्भावना छ, यसले चाहिँ आलु खेतीको लागि त्यस्तो केही असर गर्ने सम्भावना हुन सक्छ?
4: यो पानी त अब बिस्तारै कम भयो भने चिसोन भएकै राम्रो हो, माटोमा आलु लगाउने माटोमा चिसोन भएकै राम्रो हो, लगाउँदा पनि अलिकति चिसो भयो भने राम्रो हुन्छ, मलजललाई पनि राम्रो हुन्छ। धेरै पानी पर्यो भने मल बिउ कुहिन सक्छ, त्यो हिसाबले चाहिँ अलिकति पछाडि चार्दा हुन्छ। पानी परेको सिजनमा भने अलिकति पछाडि चार्नु भने कार्तिकतिर अलिकति सुक्खा बेलामा आलु लगाउँदै हुन्छ होला।
3: आलु लगाउँदा बिउ बिचको दूरी कति राख्ने?
4: हजुर, आलुको बिच बिचमा दुईवटा ड्याङको ड्याङको बिचमा चाहिँ 60 सेन्टिमिटर राख्दा उपयुक्त हुन्छ र बिउ र बिचको बिचमा चाहिँ 25 सेन्टिमिटर 25 फिट अथवा 25 सेन्टिमिटर राख्यौँ भने हामीले आलुको बिउ दरहरू पनि पुग्ने हुन्छ कि अब धेरै ग्यापमा राख्यौँ भने धेरै चाहिन्छ थोरै चाहिन्छ तर प्रदर्शन कम होला। हामीले चाहिँ अनुसन्धानबाट चाहिँ 60 सेन्टिमिटर ड्याङको बिचमा र प्लान्टको बिचमा बिउ बिउको बिचमा चाहिँ 25 सेन्टिमिटर चाहिँ उपयुक्त हुन्छ भनेर हामीले सिफारिस गरेका छौँ। यसको मलखाड व्यवस्थापनको लागि माटो बनाउटी हुन पर्यो, प्राङ्गणिक पदार्थ राम्रो मात्रामा भएको हुन पर्यो, अनि पछाडि त्यहाँ हामीले चाहिँ नाइट्रोजन फस्फोरस पोटासियमहरू चाहिँ हामीले 160 रूपमा भनेको चाहिँ 160 केजी पर हेक्टर नाइट्रोजन हुन्छ होइन, त्यसमा गर्नु पर्यो र 20 टन प्रति हेक्टर हामीले प्रति हेक्टर छ यसको कम्पोस्ट राख्नु पर्यो। यसमा चाहिँ रोपनीको परिचार रोपनीको हिसाबले चाहे तराईमा चाहिँ तराईमा अलिक धेरै गरी धेरै नै जग्गा अलिक जग्गा ठुलै धेरै मात्रामा हुनुभएको हामीले हेक्टर हिसाबले हिसाब गर्दा पनि हुन्छ। रोपनी हिसाबमा चाहिँ 6.7 केजी युरिया पर रोपनी, 11.06 केजी डिएपी, 5.8 केजी एमओपी प्रति रोपनी हाल्दा हुन्छ। त्यसै गरेर हेक्टरको हिसाबले हो भने चाहिँ 132.3 केजी युरिया, 217.4 केजी डिएपी र 100 केजी एमओपी चाहिँ प्रति हेक्टर हुन्छ र त्यसको प्रति हेक्टर कम्पोस्ट हामीले चाहिँ 20 टन भनेको छौँ भने प्रत्येक रोपनी चाहिँ 1 टन राख्यौँ भने चाहिँ उपयुक्त हुन्छ।
3: आलु लगाइसकेपछि किसानहरूले कहिले कता तोरी छर्ने अनि मुलाहरू लगाउने कलगमहरू अरू कुनै पनि लगाउने गर्नुहुन्छ, यसले आलुलाई कतिको असर गर्छ अथवा लगाउनु कतिको उपयुक्त हुन्छ?
4: अलिकति डिस्टेन्स मेन्टेन गरेर रोटोहरू एउटा ड्याङमा आलु अर्को ड्याङमा लगाउनु भयो भने त्यस्तो फरक नपर्ला। सिँचाइको मात्रा र मलखाद उसले चाहिने आलुले चाहिने मलखाद र पानी हामीले पुर्याउन सक्यो भने दुईवटा बालीले एकैचोटि राम्रो उत्पादन पनि दिन सक्छ, तर उसलाई चाहिँ हामीले पानीको हिसाबमा र मलखादको हिसाबमा चाहिँ हामीले कम्प्रोमाइज गर्न भएन।
3: आलुको उत्पादन बढाउनलाई सिँचाइको व्यवस्थापन कसरी मिलाउन सकिन्छ होइन, गोडमेलको कुरा हुन सक्छ के छ?
4: हामीले चाहिँ आलुको बिउ लगाए पछाडि युरिया डिएपी पोटास हाल्दा नाइट्रोजन चाहिँ हामीले आधा मात्रै हाल्छौँ, पहिला डिएपी पोटास एकैचोटि हाल्छौँ, बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले 1 महिना पछाडि गोडमेल गर्दाखेरि 1 महिना पछाडि हामी झारपात आएको गोडमेल गर्छौँ। त्यसमा गोडमेल गर्दा बाँकी रहेको नाइट्रोजन चाहिँ हामीले हाल्छौँ र उखेर लगाउँछौँ। त्यस्तो उखेर लगाउँदाखेरि र अनि हामी सिँचाइ गऱ्यौँ, उखेर लगाए पछाडि धारपत राम्रोसँग उखेरेको उखेरेर लगाएपछि उखेर लगाउनु भनेको माटो चढाउनु हो, जसले गर्दा आलुको बिउ घामबाट प्रत्यक्ष घाममा देखिँदैन। त्यो हिसाबले कुहिले कुहिन्छ, कसैले कुहिएर जान्छ, पानीमा बगेर पनि जान्छ। त्यो हिसाबले चाहिँ हामीले चाहिँ सोपेर राख्यौँ भने चाहिँ कन्दको आलुको विकास राम्रो पनि हुन्छ। र त्यतिखेर हामी झारपात उखेल्नु पर्छ, हातले उखेल्ने। त्यस्तो फेरि अब समय समय वर्षाको बेला मात्रै आलुको झारपात बढी नै आएको हुन्छ, झारपात देखे अनुसार हामी चाहिँ निकाल्नु पर्छ।
3: आलुमा कस्ता खालका रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ, मुख्य गरी

0: चालुको पुतली, त्यो चाहिँ स्टोरेजमा लाग्छ। पहिला उनी फिल्डमै हुँदा, बारीमै हुँदा, खेतमै हुँदा उसले अन्डा पारेको छ भने चाहिँ त्यो चाहिँ पछि स्टोरेजको बेलामा, पछि फिल्डमा देखिँदैन, पछि स्टोरेजको बेलामा पुतला जस्तो गरेर पछि देखिन्छ। त्यो पनि एकदम महत्त्वपूर्ण नै हो। त्यसको लागि चाहिँ हामीले चाहिँ फेरोमोन फिल्डमै पिटिएम फेरोमोन ट्र्याप राख्यौँ भने त्यसले चाहिँ अन्डा, किराले चाहिँ अन्डा पार्न पाउँदैन। अनि अर्को छ हाम्रो कमिला पनि, रातो कमिला पनि लाग्छ कतै कतै, कतै कतै लाग्छ। त्यसमा पनि अब हामीले अर्ग्यानिक विषादी हालेको, अर्ग्यानिक टिमुर, खुर्सानीको झोल, लसुनको झोल हालेर पनि हामी स्प्रे गर्न सक्छौँ, भगाउन सक्छौँ होइन। त्यसरी चाहिँ दुईटा प्रमुख किराहरू, अर्को लिफ माइनरहरू, पात बटार्ने किराहरू बटारेर त्यसले चाहिँ कस्तो हुन्छ भने पात बटार्छ, त्यो चाहिँ किराले चाहिँ रोग सारेको हुन्छ, भाइरस सारेको हुन्छ। अनि त्यस्तो किराहरू पनि हामीले कन्ट्रोल गर्न सक्छौँ, किराहरू हेरेर हामीले कोही विशेषज्ञहरूबाट नै हामीले कस्तो खालको किरा भेटिएको छ, कस्तो खालको लक्षण देखाएको छ बिरुवाले, त्यो अनुसार विशेषज्ञको परामर्शमा मात्रै हामीले चाहिँ विषादी हाल्न सिफारिस गर्दछौँ।
1: स्थानीय स्तरमा यो अलिकति रोग किराको प्रकोप देखियो भने यो आगो बालेको ठाउँमा खरानी फर्ने पनि प्रचलन छ, त्यसले कतिको प्रभाव पार्छ अथवा राम्रो हो त्यो?
0: हजुर हो, खरानीको चाहिँ दोहोरो छ। जस्तै अब हामीले पोटासियम नाइट्रोजन भन्दा पोटासियम, अहिले चाहिँ हाम्रो अनुसन्धानमा चाहिँ पोटासियम बढी चाहिने भन्ने देखाएको छ। कन्द व्यवस्था, कन्द उत्पादन वृद्धिको लागि होइन, आलुको दाना उत्पादनको लागि वृद्धिको चाहिँ साइजहरू ठुल्ठुलो हुनु पनि पोटासियम नाइट्रोजन जस्तै पोटासियमको आवश्यकता पनि हामीले धेरै नै आवश्यकता छ भने हामीले गरेका छौँ। त्यो हिसाबले खरानी हाल्दाखेरि चाहिँ एक त विषादी अर्ग्यानिक पेस्टिसाइड पनि काम गर्छ र त्यस्तै खरानीको पोटासियमको पनि मात्रा पुर्याउने हुनाले त्यसले चाहिँ राम्रो गर्छ।
1: आलुमा अनावश्यक झारपातहरू पनि आउने गर्छ आलु खेतीमा होइन, त्यो त्यसलाई कसरी असर नगर्ने गरिकन व्यवस्थापन गर्न सकिन्छ होला?
0: आलु चाहिँ विशेष गरी वर्षायाममा रोपेको आलु, मध्य पहाडतिर रोपेको आलुमा विशेष गरी बढी झार आउने हुन्छ। त्यस पछाडि तराई मधेसतिर रोपेकोमा पनि आलु झार आउँछ। हामीले चाहिँ अब सुरुमा बारी सफा भयो भने अघिल्लो वर्षको बिउ आलु पनि रहेको हुनसक्छ, सबै बारी सफा गरेर जोत्दाखेरि हामी सबै सफा गरेर लगाउने, त्यस पछाडि एक महिना पछाडि गोडमेल गर्दाखेरि झारहरू गोडमेल गर्ने, त्यस पछाडि बाँकी रहेको नाइट्रोजन पनि हामी त्यतिर हाल्छौँ, सिँचाइ पनि गर्छौँ, त्यसले गर्दाखेरि अब बाटो राम्रो पनि हुन्छ।
1: आलुको उत्पादन देशव्यापी रूपमा भन्ने हो भने बढ्दो छ कि घट्दो छ होइन, उत्पादन कम हुनुमा प्रमुख कारणहरू के छन्, वृद्धि हुनुमा के चाहिँ प्रभावले गर्दा वृद्धि भइरहेको जस्तो लाग्छ यहाँलाई?
0: आलुको उत्पादन त्यसरी पहिला जस्तो बढेको पनि भएन। उत्पादन चाहिँ हामीले बिउ प्रतिस्थापन चाहिँ गर्नुपर्ने हुन्छ, पहिलाको बिउहरू राख्छौँ, पुरानो जातहरू राख्छौँ, भाइरस अब हामीले बारीमा आएको भाइरस युक्त जातहरू त्यही लगाउँछौँ, अथवा भनौँ त्यो बिउहरू नै हामीले आठ वर्षको लागि राख्छौँ, त्यसले गर्दा हामीले भाइरस लागिसकेको बिउ चाहिँ हामीले हटाउन सक्नुपर्छ, त्यो गर्न सक्नुपर्छ। चिनी छ, बिउ नचिने पनि पातहरू बोट्ने हामीले निकाल्यो भने चाहिँ पहिलो परेको हुन्छ बोटहरू, अनि त्यसरी हामीले निकाल्यो भने चाहिँ छिट्टै राख्ने, त्यसलाई नमिसाउने, त्यसरी चाहिँ अघिल्लो वर्ष लागेको भाइरस युक्त बोटहरू हटाएको छ, त्यस पछाडि बिउ नमिसाउने, त्यो हुनाले अर्को वर्षलाई कम पनि गर्न सकिन्छ। त्यस पछाडि मलखाड, आवश्यकता मात्रामा मलखाडहरू हामीले चाहिएको समयमा जोताउने, त्यो हिसाबले पनि उत्पादन राम्रो हुन सक्छ।
1: कस्तो खालका बिउ रोप्यो भने अझ उत्पादन बढाउन
0: सक्छ? यो राष्ट्रिय आलुबारी अनुसन्धान कार्यक्रमबाट सिफारिस भएका जातहरू जुन ठाउँ विशेष अनुसार, समय विशेष अनुसार, विशेष गरेर ठाउँ विशेष अनुसार हामीले सिफारिस गरेका छौँ। मध्य पहाडका लागि सिफारिस भएका आलुहरू मध्य पहाडमै लगाउँदै राम्रो हुन्छ, तिनीहरू तराईमा राम्रो दिँदैनन्। त्यसैले तराईका लागि सिफारिस गरेका जातहरू मध्य पहाडमा उत्पादन राम्रो दिन नसक्ने हुन्छन्। त्यसै गरी अब मध्य पहाडभित्र मध्ये उच्च पहाडका केही जातहरू उच्च पहाडको लागि पनि सिफारिस भएका छन्, अनि ती जातहरू मध्य पहाडमा उच्च तराईमा लाउँदाखेरि राम्रो भएका हुन सक्छन्। त्यो हिसाबले चाहिँ हामीले जुन स्थान विशेष सिफारिस गरेका छौँ त्यस अनुसार नै हामीले बिउ लगायौँ भने, र अब भाइरस युक्त रोगमुक्त सफा कुसा लागेको आलुहरू हामीले लगायौँ भने त्यो उत्पादन राम्रो गर्न सक्छ।
1: त्यो प्रमाणित बिउ प्रयोग गर्न आवश्यक छ यहाँले भनिरहँदा, यिनी बिउलाई चाहिँ सहज ढङ्गबाट किसानहरूले उपलब्धता किसानहरूलाई उपलब्धता गराउनका लागि यहाँको पहल के छ, अथवा कहाँ सम्पर्क गरे भने किसानहरूलाई सहज रूपमा प्रमाणित अथवा उन्नत जातको नयाँ बिउहरू पाउन सक्नुहुन्छ?
0: प्रथम त हजुरको नजिकै रहेको अब जिल्ला सरकार, जिल्ला कृषि विकास कार्यालयबाट पनि उहाँले पनि अब उहाँको अन्तर्गतमा उहाँको सहकारीमा विभिन्न प्राइभेट रूपमा पनि ल्याबहरू सञ्चालन भएका छन्। राष्ट्रिय आलुबारी अनुसन्धान कार्यक्रममा पनि हजुरहरूले ठाउँ विशेषका हाम्रो यहाँ पोलिसीहरू हामीले यो हावापानी मिल्दो जुन हावापानीमा भएको हाम्रो अनुसन्धान केन्द्रबाट आलु उत्पादन गरेर हामीले ती आलुहरू पनि हामीले प्रोभाइड गर्न सक्छौँ हजुरहरूले। जस्तो तराईतिर छ भने हजुर नेपालगञ्जतिर सम्पर्क गर्दा हुन्छ, यहीँ पनि हाम्रो केही जातहरू यहीँ पनि उत्पादन हुन्छन्। त्यसरी चाहिँ गर्नुभयो भने आलुको जातहरू प्रमाणीकरण गरेपछि ल्याबहरूमा पनि हामीले प्रमाणीकरण गरिएका ल्याबहरूमा मात्रै
1: यहाँसँग आगामी अङ्कमा थप विषयमा कुराकानी गरौँला। आजको अङ्कमा रेडियो सुन्ने सम्पूर्ण विशेष गरी आलु खेतीका किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई के चाहिँ सन्देश

भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419067256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान्ट इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी छ।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृगा बजार बर्दिया।
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165016 72 98224-21679 र 98125-10349।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असोज 10 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
6: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
10: आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेष आदि बार राशिफल अनि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेको छु। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल असोज 9 गते आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 25 तारीक नेपाल सम्मत 1146 रहेको छ। यहाँ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष परम पवित्र पावन दिन आजको दिनमा सूर्योदयमा रहेको छ। चतुर्दशी तिथि 40 घडी 56 पला 22 बजेर 16 मिनटसम्म शतभिष नक्षत्र 14 घड़ी 10 पला दिनको 11 बजेर 34 मिनटसम्म शुलयोग 25 घड़ी 45 पला गर्करण 10 घड़ी 45 पला आज आनन्दादियोगमा सौम्य योग रहेको छ। आजको दिन मानेको समय 30 घड़ी 4 पला बिहान सूर्योदय 5 बजेर 54 मिनट जाँदा सूर्योदय भएको थियो भने साँझ सूर्यास्त 5 बजेर 55 मिनट जाँदा रहन्छ। अनन्त चतुर्दशी व्रत कुमारी इन्द्र जात्रा आजको दिनमा लड्कु डार मस्टो पूजा गर्ने दिन छ भने आज विशेष गरी देवचन्द्रजी महाराजको धाम गमन आज विशेष गरी कृष्ण प्रणामी सम्प्रदायमा देवचन्द्रजीको महाराजको आज विशेष गरी धाम गमन रहेको छ। यो पनि एउटा उत्सवको रूपमा उहाँहरूले लिने गर्नुहुन्छ। अब हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई जानकारी गराउँछौ आजको ग्रह गोचर। सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर कुम्भ राशिमा छन्। आजको चन्द्रमा दिनभरि कुम्भ राशिमा नै रहने संकेत छ। मंगल ग्रहको अवस्था यतिखेर कर्कट राशिमा छन् भने बुध तुला राशिमा छन्। बृहस्पतिको अवस्था यतिखेर कर्कट राशिमा छन् भने शुक्र ग्रह तुला राशिमा छन्। त्यस्तै गरेर शनि ग्रहको अवस्था यतिखेर मीन राशिमा छन् र राहु कुम्भ राशिमा, केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर राशिफल प्रस्तुत गर्छु। राशिफल लगतै आज कुन तिथि कसको श्राद्ध गर्ने पुनः जानकारी गराउँछु। जसले अब 16 श्राद्धमा श्राद्ध गर्ने तयारी गर्दै हुनुहुन्छ 16 श्राद्धको बारेमा थोरै जानकारी गराइ नै हाल्छु। तपाईँहरू ढुक्क भएर बस्नुहोला। आज भोलिसम्म विशेष चर्चा हाम्रो 16 श्राद्ध रहनेछ। आज हामी फोनमा तपाईँसँग कुराकानी पनि गर्नेछौ। महत्वपूर्ण कुराहरू भए हामी भोलि 10 गते पूर्णिमाको दिनसम्म सबै कुराहरू किनकि प्रतिपदाबाट तपाईँहरूलाई श्राद्ध गर्नुपर्ने हुन्छ नै अनिवार्य। त्यसो भएको हुँदा आज र भोलिसम्ममा तपाईँहरूको लागि पूरा जानकारी हामी दिने प्रयत्न गरिरहेका छौं। तपाईँलाई मनमा लागेका कुराहरू कमेन्ट पनि गर्दै गर्न सक्नुहुन्छ। आज फोन लिन्छौ, भोलि ती सब कमेन्टको उत्तर मेसेजको उत्तर सबै दिँदै जानेछौ। अहिले भने ढिलो नगरिकन कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ, तपाईँका दिनलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँको मेषवारी बार राशिफल कसरी व्यतीत हुन्छ तपाईँको राशिफललाई यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि, उन्नति राम्रो छ। अलिकति राहुको प्रभाव जम्दै गर्दा सामान्य छाला नसाको समस्या भने आज बल्झिन सक्नेछ। अन्यथा घुमफिरमा दिन व्यतीत राशिमा संकेत छ। आराम भए आवश्यक अनिवार्य छ। तपाईँको लागि कर्म राम्रो छ तर वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। कामबाट अलिकति केही उल्झना हुन सक्छ तर स्वदेशमै सरकारी जागिरमा पढ़ाईमा असत्य राम्रो योग छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावनाको युग राम्रो छ। उन्नति र प्रगतिमा पनि राम्रो खालको युगहरू देख्न सकिएको छ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट मिथुन राशिलाई संकेत देख्न सकिन्छ। आजको दिनमा मान सम्मानमा तपाईँको लागि धेरै कुरामा सहज छ। आजको दिन तपाईँको लागि उन्नतिप्रद योगहरू देख्न सकिन्छ भने गर्दै आएका हरेक कामबाट सफलता हात पर्न सक्ने सम्भावनाको योग छ। लामो दीर्घ यात्राहरूबाट पनि सहज राशिमा संकेत छ। नबनेका कामहरू आज बन्न सक्छन्। प्रेम सम्बन्धहरू सफल रहनेछ। पारिवारिक सम्बन्धहरू पनि सुधार भएर जाने योग छ। सिंह राशिको लागि चारतर्फीबाट शुभ छ, तर कृषि अनि पशु चौपायबाट भने केही हानि नोक्सानी हुन सक्छ। विशेष सावधानीका साथ आफ्नो ख्याल गर्दै आफ्नो व्यवसाय गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला, अन्यथा शुभ छ। तपाईँले गरेका कामबाट सकारात्मकता हुने योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आटेका ताकेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ छ। इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावना छ। कन्या राशिको लागि आमदानीमा केही कमी कमजोरी हुँदा मन भने खिन्नता रहने योग छ।
1: के तपाईँ खुद वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा तुला राशिको लागि राम्रो योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका काम बन्दै जान सक्ने योग र सम्भावनाको राम्रो अवसरहरू जुट्ने योग छ। तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मकता रहनेछ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज राशि तुलालाई संकेत राशिफलबाट देख्न सकिन्छ। मान सम्मानमा वृद्धि होला। आजको दिनमा कर्मठ बन्ने योग छ। आज तपाईँले प्रशंसा धेरै तर्फबाट प्राप्त गर्न सक्नुहुने खालका योगहरू छन्। मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका काम बन्न सक्छन्। अलिकति मनहरू भने दुख्न सक्छ। अरूले तपाईँको कुरा काट्नको संख्यामा वृद्धि रहनेछ। काममा विशेष होस् पुर्याएर अगाडि बढ्नुहोला, शुभ हुने संकेत छ। आजको दिन तपाईँको लागि सकारात्मकता रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। आज तपाईँको लागि कर्म शुभ छ, तर तेस्रो भावको चन्द्रमा हुँदै गर्दा अलिकति आफूलाई उच्च मनोबल अलिक घमण्डीपन पनि भित्रबाट सृजना हुन सक्छ। आफूले भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। मकर राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि सकारात्मकता छ। आजको दिनमा जग्गाको काम कारोबार त्यस्तै गरेर औषधिको काम पेट्रोलियम पदार्थको काम गर्ने व्यवसायहरूको लागि असाध्य राम्रो योगहरू देख्न सकिन्छ। नबनेका काम बन्न सक्छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमा संकेत छ। आजको दिनमा उन्नति र प्रगतिको लागि सकारात्मकता छ। आज मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहन्छ। उन्नति तपाईँको लागि सकारात्मक भए पनि काममा भने केही बाधा अडचन आउन सक्ने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। आजको दिनमा तपाईँको लागि उन्नति र प्रगति राम्रो रहन सक्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ, तर कुरा काट्नेको संख्यामा वृद्धि। कहिलेकाहीँ भने घुँडाको समस्या र नङहरूको समस्याले आज सताउन सक्ने सम्भावना मिल्न देखिन्छ। कारण हो लग्नमा शनि बाह्रौं चन्द्रमा राम्रो त होइन, तथापि दिनलाई एकदम भगवतमय बनाउनु भयो भने दिन सकारात्मक हुन सक्छ। स्वास्थ्यबाट जोगिनको लागि आज निरन्तर हरिनाम संकीर्तन गर्नु शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी रे आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या परिवर्ती आएका ज्योतिष

फोन गर्दाकी लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। मैले अघि पनि तपाईँलाई पूर्व जानकारी गराइसकेको छु हामी आज विशेष गरी श्राद्धको बारेमा कति कति कसको श्राद्ध पर्छ यो तपाईँलाई जानकारी गराउने प्रयत्न गर्छौं। अब आज 9 गते शुक्रबार भोलि यक्षकी छ प्रतिपदा श्राद्धको लागि यति कुरो चाहिँ जान्दै तपाईँले पनि आफैले पनि बुझ्नु जरूरी छ। यक्षकी भनेको श्राद्धको एक दिन अगाडि लिनुपर्छ सबैलाई थाहा भएको कुरा हो त्यो तपाईँहरूले लिनको लागि अनुरोध पनि गरे है म त त्यस कुरामा जानकारी गराइहाल्छु। श्राद्ध गर्न दिन भन्छु जसको श्राद्ध जुन दिन छ त्यसको एक दिन अगाडि यक्षकी गर्नु राम्रो मानिन्छ अथवा यक्षकी गर्नुपर्छ है। अब मेरो पिताजीको भर्खरै वार्षिक सकेको अब यो 16 श्राद्धमा सिधै पार्वण श्राद्ध गरेर मिल्छ मिल्दैन भन्ने प्रश्नहरू हिजो मलाई लगभग एउटै प्रश्न धेरै ठाउँबाट दोहोरिएको छ यसलाई मैले एक शब्दमा भन्छु वार्षिकी श्राद्ध भनेको एकोदिष्ट श्राद्ध नै हो। त्यसो भएको हुँदा वार्षिक श्राद्ध भइसकेपछि 16 श्राद्ध गर्न मिल्छ मन नमानेको खण्डमा तीर्थ श्राद्ध गर्दा पनि हुने कुरा हुन् मैले यो पोरपरार पनि भन्ने कुरा गरिसकेको छु है त। अब लागौं हामी 16 श्राद्धको पहिलो श्राद्ध प्रतिपदा श्राद्ध 11 गते द्वितीय श्राद्ध 12 गते तृतीय श्राद्ध 13 गते चतुर्थी श्राद्ध 14 गते पञ्चमी श्राद्ध र षष्ठी श्राद्ध एकैचोटि 15 गते परेको छ अनि 16 गते सप्तमी श्राद्ध 17 गते अष्टमी श्राद्ध अनि 18 गते नवमी श्राद्ध 19 गते दशमी श्राद्ध 20 गते एकादशी श्राद्ध 21 गते द्वादशी श्राद्ध 22 गते त्रयोदशी श्राद्ध 23 गते चतुर्दशी श्राद्ध र 24 गते औंशी श्राद्ध यानि कि पितृ विसर्जन गर्ने बेला आइहाल्छ है। सूर्य कन्या गते श्राद्धम योन कुर्यात् गृहाश्रमी धनम पुत्रा कुतस्तस्य पितृणि श्वासन पीडनात् आहा। जुन व्यक्तिले सूर्य कन्या राशिमा प्रवेश भएको बेला असोजको शुक्ल पक्ष आउँछ यानि कि छोटकरीमा भन्दा असोजको कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। पितृपक्षमा जुन व्यक्तिले श्राद्ध गर्दैन भने त्यसको छोराछोरी धन पुत्र सबै मान्छेलाई पीड़ा हुन्छ पितृले पीड़ा दिनेछन् भनेको छ। भनेपछि तपाईँ हाम्रा छोरा नाति आफूलाई पनि र धन सम्पत्ति उन्नति प्रगतिलाई पनि बाधा पितृले दिन सक्छन् शास्त्रमा लेखिसकेको छ है। त्यस कारणले गर्दा तपाईँहरूले पितृको लागि विशेष आह्वान विशेष पूजा पाठहरू गर्नुहोला तर्पण आदि गर्नुहोला तर हेर्नुहोस् द्वितीय श्राद्ध 12 गते पर भन्दैमा 13 गतेबाट जेपाते खाना हुँदैन। यो 16 श्राद्धको अवधिभर पूरै तपाईँको पितृले तपाईँको घरमा बास खोजिरहेका हुन्छन्। 16 दिनै तपाईँले सकिन्छ भने सिधा दान गर्नु सकिँदैन भने 16 दिनै घरमा पकाएका दाल भात सब्जी चोखो गरेर लसुन प्याज मुसुरो भान्टा मुला यस्ता कुरो नखाइकन तपाईँहरूले चाहिँ शुद्ध भोजन 16 दिन भोजन मात्रै पितृलाई प्रसाद चढाएर खायो भने पनि पितृहरू असाध्य खुसी हुन्छन्। यो मैले आजै भने है तपाईँको लागि के भन्नु पर्थ्यो फटाफट मैले अस्तिदेखि भनिरहेको छु। अब 16 श्राद्धको बारेमा जानकारी गराएँ। अर्को कुरा भन्छु यसपालिको नवरात्रमा 28 गते चौथीबाट नवरात्रको चौथी है नवरात्रको चौथीबाट ग्रह अस्त हुँदैछन् ग्रह शान्ति गर्न चौथी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमीसम्म मिल्दैन। यसपालिको विशेष गरी 25 गते 26 गतेसम्म गर्न मिल्यो त्योभन्दा

0: धेरै गर्न मिल्दैन, अझ राम्रो त 25 गते छ। तपाईँले पनि ग्रह शान्ति या नवरात्रमा गर्छु भनेर बसिरहनु भएको छ भने छिट्टो छिट्टो गर्ने तयारी गर्नुहोस्। अब समय छैन अथवा दशैं पछाडि गर्न मिल्छ फेरि है। यो कुराको तपाईँलाई विशेष ध्यान दिए, दशैं पछाडि पनि विशेष गरी 11 गते पछाडि मात्रै है, 11 गते भन्दा पहिले मिल्दैन। ठिक्क यो यसपालिको दशैं अस्त परेको छ कि, त्यही भएर तपाईँलाई मैले जानकारी गराएँ है त। ओम देवताभ्य प्रतिव्यस्त महायोगिभ्य वच नम स्वहाय शोधाय नित्य भीम नमो नम। पितृलाई स्मरण गरौं। अब आज त अलि भएन, भोलिबाट त पूरै रूपमा पितृको लागि एक भक्ति भएर बस्न मिल्नेले घरै बसेर पितृको लागि भागवत पाठ गर्ने, पितृको लागि गीता पाठ गर्ने, पितृको लागि ब्राह्मण भोजनको लागि तयारी गर्ने, घरभन्दा कहीँ नजाने, 16 दिन घरमै बस्ने, पवित्र हुने, पितृको मन्त्र जप गर्ने, यस्ता काम गरे भने असाध्य राम्रो हुन्छ। कम्तीमा भोलिदेखि आजैबाट घरलाई पवित्र शुद्ध बनाउने, अब आजैबाट यो 16 दिनको लागि तयारी गरेर आजैबाट चाहिँ पूरा पवित्र भएर घरमा आजदेखि लसुन प्याज माछा मासु केही नखाइकन बस्नुहोला। सबै सबैलाई 16 श्राद्धमा तपाईँको पितृले तपाईँको घरमा बास गरून्, पितृले तपाईँलाई धेरै भन्दा धेरै आशीर्वाद दिउन्, भइरहेको उन्नति प्रगति तपाईँको हर्षोल्लास अझ धेरै बढाउन् कामना छ। अब फोनतर्फ लाग्छु, अन्य धेरै कमेन्टहरू पनि छ हामीसँग, मलाई थाहा छ कमेन्ट। अब आजभन्दा भोलि सबै कमेन्ट एक मुष्ट रूपमा तपाईँलाई जानकारी गराउनेछु, केही तपाईँलाई पर्यो भने जानकारी गराउनुहोला है। म तपाईँहरूलाई त्यसको बारेमा पनि अझ धेरै कुरामा जानकारी दिनेछु। अहिलेलाई कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? महेन्द्रपुरी भन्नुभयो?
1: हजुर हजुर।
0: महेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? शङ्ख सभाबाट? शङ्ख सभा एफएम सुन्दै हुनुहुन्छ। कहाँनिर पर घर चाहिँ? वाना?
1: मेरो वानै हो, ठ्याक्कै वाना, यो 5 सपन वाना 6 नम्बर वार्ड पर्छ, यो एकदम देवल डाँडा मन्दिर छेउमा पर्छ।
0: मन्दिर छेउमा, मन्दिरमा यसपालि जनै अभिमन्त्रित गर्ने काम भयो कि भएन?
1: त्यो त हाम्रो हुँदैन, कहिले पनि भएको छैन।
0: अनि कसले त्यहाँ जनै अभिमन्त्रित गर्छ? घर छेउमा मन्दिर छ, कहाँ गएर गर्नुहुन्छ?
1: बाहुनले नै गर्नुहुन्छ होइन, नित्य बिहान बेलुकै।
0: अनि होइन, मैले भनेको तपाईँले यसपालि जनाइ फेर्दा तपाईँको हातमा रक्षा सूत्र बाँध्दा त्यो कहाँ अभिमन्त्रित हुन्छ कि बाँध्नु भएन यसपालि?
1: होइन, अब पँधेर आउँदै धार आउँदै नै गर्नुहुन्छ गुरुहरूले।
0: ए ल, ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: कसको भन्दा पनि नि गुरु, यो हामी एक साथी बस्छौ नि श्राद्ध गर्दाखेरि।
0: हजुर हजुर।
1: अनि हामी चाहिँ भरिसके एक साथी बस्छौँ, कपाल काट्छौँ, अब यता त्यता सबै गर्छौँ न, वस्तुहरू चाहिँ दुन्छौँ भनौँ न, गाई दुहेरै आफैले दुन्छौँ त गुरु, दुन हुन्छ हुँदैन?
0: अब हजुरले मलाई हुन्छ हुन्न भन्नुभयो भने हुँदैन भन्नुपर्छ?
1: हजुर।
0: सकभर अर्को कोही मान्छे भयो भने राम्रो
1: होइन नि, अब कोही सधैँभरि आफ्नै घरमा गाई नहुन पनि सक्छ। म चाहिँ श्राद्ध गर्नु पर्दाखेरि तल्लो घर माथिल्लो घर, अब आफूले जस्तो अब बासा बार्दैन, अब सोध्ने कुरा आउँदैन, म आफै आएर गाई दुन्छु है अनि भनेर अनि आफै दुएर ल्याउने गर्छु अरूकोबाट चाहिँ, अनि आफ्नोमा पनि आफै दुने गरेको छ मैले चाहिँ गाई दुँदा।
0: यस्तो हुन्छ क्या, आवश्यक भर मैले भने त मैले तपाईँलाई हिजो अस्ति भने होइन, गाई नछुने, भैँसी नछुने भएन, बिरालो कुकुर होइन, केही पनि नसेको हुने, एक भक्ति भएर बसेको राम्रो हुन्छ। अब त्यो तपाईँको लागि श्राद्धमा दुध जसले दिनुहुन्छ आफ्नो घरमा नहुँदा, उहाँले सकभर यो के हुन्छ भने अरूलाई पनि केही काम गर्दै हुनुहुन्छ अथवा केही काम गराउँदै हुनुहुन्छ भन्दा, उहाँले पनि बिहान उठेर नुहाइधुवाई गरेर शुद्ध भएर दुईतिर दिए तपाईँलाई पनि राम्रो हुन्थ्यो होइन?
1: हजुर।
0: अब आफै नै दुनुभन्दा अरूले दुईको ल्याएर अर्पण गर्दा बेटर हुन्छ, राम्रो हुन्छ। हजुर। अब यस्तो एक छाकीमा सकभर नुन पनि नखानु
1: होइन, पहिले त नखाने चलन थियो अरे, यता जिङ्लापट्टिबाट आयो अरे, एक साथी नुन खाना हुन्छ भन्ने कुरा आयो अरे,
0: यो यस्तो छ क्या, अब यो ठिक यताबाट आयो उताबाट आयो होइन, हाम्रा पहिले हाम्रा भाउजूहरूले हाम्रा काकीहरूले सारी लाएर बस्नुहुन्थ्यो अथवा भनौँ न अलिकति पछि सुरुवाल लाउन थाले आजभोलिका बुहारीले कट्टु लाउन थाल्छ अब त्यसलाई मान्ने कि नमान्ने भन्ने कुरा हो क्या
1: हजुर हजुर
0: हो क्या भन्नु त
1: हो
0: हाम्रो संस्कार हाम्रो रीतिरिवाज हाम्रो देशको पहिचान त सारी चोलो हो नि त
1: हजुर हजुर
0: अनि अब कट्टुमेला अब अलिअलि मान्छेले के हुन्छ नि यो धर्ममा के हुन्छ भने गरेनस् भने त मर्छस् भन्दै हुन्न गरेन भने उसलाई खान्न पर्ने हुँदैन अनि मान्छेलाई के हुन्छ भने भित्री रूपमा उसको जुन हुनुपर्ने तत्त्व भोलिका दिनमा पाउनुपर्ने पुण्य उसले पाउँदैन अनि त्यो मान्छे अहिले देखेको हुँदैन अनि भोलि त मान्छे नरकगामी हुन्छ त्यो थाहा पाउँदैन अनि अहिले जे पनि गर्न हुन्छ भन्ने हुन्छ क्या कानुन लाग्दैन के अन्त त्यही भएर सकभर नुन नखानु है घाम अस्ताउनु भन्दा पहिले नि यसो केही फलाहार दुधहरू खानु त्यसपछि केही नखानु भोलिपल्ट बिहान उठेर हजुर अझ तो घाम अस्ताएपछि सकभर नखानी हो के अब तपाईँलाई भोजनको लागि त भोजनको लागि त हामीले अरू बेला पनि घाम अस्ताएपछि खानुहुन्न भन्ने त शास्त्रीय नियमै छ त सूर्य सुनौ न जति खानुपर्छ सुनौ न घाम अस्ताएपछि होइन घाम अस्ताउनु भन्दा पूर्व खाएको राम्रो अरू केही छ मनमा लागेको सबै भन्नु अहिले बोल्नु मिल्छ हुन्छ अहिले छुट्टिन्छु राधे राधे
1: राधे राधे गुरुदेव
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं यस्तै प्रश्नको लागि पनि फटाफट अब आज र भोलि पर्सि यो सोह्र श्राद्धभरि तिथिका नाममा केही प्रश्नहरू छन् भने राख्न सक्नुहुनेछ है तपाईँहरूले पितृको नाममा काम गर्दा कहिल्यै पनि कुशलाई तिललाई घिउलाई छोड्नुहुन्न कुश तिल र घिउ असाध्य अनिवार्य हुन् यो पितृको लागि त्यसो भएको हुँदा तपाईँले पनि अस्ति औँसीको दिनमा नै उखालेको कुशलाई ल्याएर काम गर्नुहोला मैले एकचोटि कता कता सुन्नमा आएको थियो मलाई यो कुश औँसीमै काट्नुपर्छ भन्ने कहाँ लेखिया छ भन्नुभएको थियो तपाईँले कहाँ देख्नु भएन भने मलाई प्रश्न गरिदिनु न भनेको थिएँ मैले मलाई पढ्नु केही छैन है एउटा यसो रुद्रीको पुस्तक हेऱ्यो अग्नि थापनाको पुस्तक हेऱ्यो अनि म पण्डित बडे महानको पण्डित भन्यो आफूलाई शास्त्र कति छन् थाहा छैन शास्त्रमा के कुरा छन् थाहा छैन अनि खालि वाद विवाद गरिया छ वाद विवाद गरिया छ वाद विवाद गरिया छ है किन त्यसो गरे अरे भने कोही ब्राह्मणलाई मैले यहाँबाट के भनिदिएको छु भने औँसीको दिन बिहानै गर्नुपर्छ एक दिन अगाडि हुन्न भनेर भनेको उसलाई रिस उठेछ उसले ल्याएछ एक दिन अगाडि अनि कहाँ ल्याए त त्यही भनिदिनु गुरुलाई भनेर सोध भन्नुभएको थियो अरे उहाँलाई यता लिएर आउनु न कहाँ लेखेको छैन जी भन्नुपर्छ उहाँलाई रुद्रीको पुस्तकमा सबै कुरा अटाउँदैन नि हजुर शास्त्र अनेकौं छन् अनेकौं शास्त्रमा पढ्नुपर्छ अनि बल्ल थाहा हुन्छ कति पढ्नु भएको छ भनेर सोधिदिनु न उहाँलाई कतिवटा श्लोक आउँछ भनेर सोधिदिनु न उहाँलाई है कति वर्षको अध्ययन भनेर सोधिदिनु न उहाँलाई पाँच महिना रुद्री पढ्यो अनि बडे मानको पण्डित भएर चाहिँ अरूलाई थर्काउनुहुन्छ शास्त्रमा हामीले केही पनि भेटाएको छैनौ धेरै कुराहरू छन् गहन अध्ययन गर्नुपर्छ यो गहन अध्ययन गर्दा गर्दा वृद्ध हुन्छ अनि बल्ल अलिअलि अलिअलि पाएको हुन्छ फेरि कहाँ सबै जान्नु त्यति पढ्दा पनि धेरै लेखेको छ त्यही भएर कुश औँसीमा कुश अनिवार्य रूपमा त्यही दिन उखाल्ने हो अरू दिन उखाल्न पाइँदैन ग्यारेन्टी हो शास्त्रमा लेखेका छन् पढ्नुपर्छ तपाईँहरूले नभए हामी चाहिँ आएर सोधौँ डाइरेक्ट है हामी पाना पाना पट्टाएर तपाईँलाई देखाइदिनेछौ यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ काठमाडौँबाट काठमाडौँ कुन ठाउँमा हुनुहुन्छ जोरपाटी हजुरको शुभ नाम सृजना थापा अस्ति हामी काठमाडौँ आएको बेला भेट्नु भएन कि भेट्नुभयो थाहा थिएन कि थाहा हुनाहुँदा पनि समय मिलेन
2: थाहा नै थिएन गुरु अब यता समय त सुनिँदैन अब उता कुलेमानतिर भए बेला मात्रै सुनिन्थ्यो इन्द्र सरोवर चाहिँ
0: ए ए तपाईँको घर चाहिँ उता इन्द्र सरोवरतिर पर्छ
2: होइन गुरु मेरो माइत चाहिँ त्यता हो घर त चितवन हो गुरु
0: घर चितवन कहाँनिर
2: मेरो पदमपुर गुरु
0: पदमपुर ए अनि त्यहाँ अहिले काठमाडौँ बस्नुहुन्छ अनि त्यहाँबाट चाहिँ हाम्रो पात्रोमा सनातन रेडियो नेटवर्क सुन्नुहुन्न? अनलाइनबाट सुनिन्छ नि त, हाम्रो पात्रो एप्स खोलेर सनातन रेडियो नेटवर्क सुन्नुभयो भने त्यहाँबाट सुन्न मिल्छ है। अहिले के छ, केही छ मनमा, केही यो सोह्र श्राद्ध दसैँको बारेमा केही प्रश्न छन् कि कसै गएर आउने हो? बाबुको साल महिना गते सम्म भनिदिनु त। यही भनेपछि फेरि कति वर्ष भयो तपाईँको छोरा? अनि अहिले तिहत्तर हो त? ए हजुर
2: हजुर,
0: अहिले त तिरासी होला नि त भने।
2: ए तिरासी,
0: तिरासी साल कुन महिना?
2: असोज महिनाको तिन गते गुरु।
0: असोज महिनाको तिन गते कति बजे?
2: के अरे बिहानको छ बजेर छब्बिस मिनटमा।
0: छ बजेर छब्बिस मिनटमा तपाईँलाई कहाँ जन्मनुभयो छोरा चाहिँ?
2: यो काठमाडौँ गुरु थापा थले।
0: अनि तपाईँलाई के अरे यो नामहरू जुराउन, साइजहरू जुराउन, उता मेसेज गर्यो भने, दिउँसो गर्यो भने, टिकट पनि सबै कुरा गर्न मिल्छ भने थाहा थियो कि थिएन?
2: मैले हिजो हजुरले म्यासेज गरे, हजुरले हेर्नै हेर्नु भएन, मैले इमोमा गराइदिएँ।
0: ए इमोमा गर्नुभएको थियो, त्यही नम्बरमा हाम्रो वाट्सएपमा गर्नु न, वाट्सएपमा छाडो रिप्लाई हुन्छ क्या इमोमा भाइबरमा भन्दा। त्यही भएर है, अब यो तपाईँको छोरा कि छोरी? छोरा हो, छ दिन भयो हो, आज छैटी हो। ल, राशिको नाम मूल नक्षत्रको दोस्रो पाउमा जन्म भएको छ। मूलको दोस्रो पाउलाई योगराज नाम भन्छन्। योगराजले आमा पिर्ने मूल परेको छ। आमा पिर्ने मूलको शान्ति तपाईँले गुरुबाहरूसँग सल्लाह गरेर नरानदेखि नै गर्न मिल्छ। त्यसलाई तयारी गर्दै अगाडि बढ्नुहोला। अब अरू कुरा चाहिँ नरान गरिसकेपछि फेरि चिनाहानुपर्छ। अहिले सबै नरान भन्दा पहिले हेर्न मिल्दैन है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं। एकैछिन छोटो विश्राम लिन्छौ। विश्राम पछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 158 93 71
4: के
6: तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरू

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। विश्रामपछि अब पनि तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी आफ्नो आफन्तहरूको बारेमा चिन्ह टिप्पणी हेर्दै वा कुनै पनि प्रश्न सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौ नै कोही हुनुहुन्छ। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले तपाईँ?
1: रेडियो खोटाङ
0: है,
1: हजुर।
0: अनि आज के छ, कसको बारेमा हेर्ने कि के छ?
1: मेरो छोराको बारेमा हेरौँ भनेर।
0: तपाईँको घरमा श्राद्ध गर्नुहुन्छ कि गर्नुहुन्न? तपाईँको ससुरबुवा हुनुहुन्न? अनि सोह्र श्राद्धमा पिण्ड के को पकाएर दिनुहुन्छ? अनि अरू के हाल्नुहुन्छ त्यहाँ?
1: अरू अब खै के हाल्नुहुन्छ, हाम्रो श्रीमानले पकाउनुहुन्छ।
0: हजुरले पकाउने होइन, अनि सिधा कसले तयारी गर्छ? हजुरले के पनि गर्नुहुन्न? अनि सिधा पनि श्रीमानले, पिण्ड पनि श्रीमानले, श्राद्ध पनि श्रीमानले, अनि घरमा रोटी पाक्छ पाक्दैन? त्यो दिन
1: रोटी हाम्रो पकाउने चलन छैन गुरु, पकाउनुहुन्न?
0: त्यो दिन घिउमा के पाक्छ तपाईँको घरमा श्राद्धको दिन? अबदेखि चाहिँ घिउमा केही न केही पकाउनु होला है सर।
1: हुन्छ गुरु।
0: अनि तपाईँको त रोटी हाल्ने फुरौला बनाउने परम्परा छैन? ल अबदेखि चाहिँ सेल हाले पनि हाल्नु, पुरी हाले पनि हाल्नु, जे हाले पनि घिउमा पाकेको पितृलाई अर्पण गर्नु। किनकि तपाईँ हामीलाई पितृले यदि धेरै सम्पत्ति दिनुभएको छ, यदि धेरै धन सम्पत्ति अन्न बाली दिनुभएको छ, खै त पितृलाई थोरै भए पनि अर्पण गरेको? गाउँघरको पनि हो, अलिअलि शास्त्र पनि मान्नुपर्छ है। ल अहिले छोराको बारेमा हेर्ने, छोराको साल महिना गते समय भन्नु त?
1: 31 गते
0: के बार पर्यो?
1: मङ्गलबार।
0: कति बजे?
1: रातिको 11:35 जाँदा गुरु।
0: 11:35 जाँदा रातिको। कुन जिल्लामा भयो जन्म?
1: खोटाङमै।
0: आज पानी परेको छ कि छैन खोटाङतिर? अब यो पानी एकदम आज र भोलि पर्छ, अनि अब जाडो भित्रिने पानी हो होइन? 65 साल असारको 31 गते 11:35 मूल नक्षत्रको पहिलो पाउमा बुढैयाको एकार वाला एम कुमार नाम धनुराशि हुन्छ। मूलको शान्ति गराउनुपर्छ, बाबा पिर्ने मूल छ, आमा र बाबुको कुरो ठ्याक्कै मिल्दो रहेछ यहाँबाट हेर्दाखेरि है। आमा एकदम एकहोरी, एकदम भेडी, एकदम घमण्डी हो। तपाईँ कान्छी पत्नी हो कि अर्को कान्छी पत्नी ल्याउनु भएको?

0: तपाईँले
1: मिनेहरू
0: हो ल ठिक छ. अब यो अलिकति ग्रहमा दोषहरू परेका छन्, राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने है. अब राजयुग पनि परेको छ, गजकेश्वरी युग पनि परेको छ, बच्चाको लागि अहिले संकटा भन्ने कुरा चलिरहेको छ. शान्ति स्वस्थ पूजा पाठ जति गर्नुभयो त्यति उन्नति हुन्छ, नभए पढाइमा एकदमै कमजोरी हुन्छ. घर परिवारमा खासै राम्रो मिलिमतो छैन, तर बाबुको कुण्डली असाध्य राम्रो छ. यो कुण्डलीले आज तपाईँले राम्रोसँग शान्ति गर्ने है, राम्रो संकटा भन्ने ग्रहको शान्ति गर्नुपर्छ है. संकटा ग्रह 21 वर्षसम्म चलिरहन्छ, यसलाई विशेष शान्तिहरू गर्ने, विशेष पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है. त अरू केही छ? ठ्याक्कै मैले भनिहालेँ, आमासँग राम्रै होला, बुवासँग राम्रो भएको देखिँदैन, आमा र बाबुको पनि सम्बन्ध राम्रो भएको देखिँदैन. कारण के छ भने पिताजीको स्थानमा राहुको दोष छ, पिताजीको स्थानको ग्रह शनि, शनि सूर्य घरमा आएर बसेको छ. राम्रो ठ्याक्कै सम्बन्धहरू नहुन सक्छन्, विशेष गरी ग्रहलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है. मैले के भने पहिले अहिले पढाइमा राम्रो छैन, संकटा छ, राम्रोसँग पहिले ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने अनि बल्ल तपाईँको लागि धेरै कुरामा राम्रो हुन्छ है. त अहिले छुट्टिन्छु, राधे राधे. कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयास तपाईँले गर्नुभयो भने हामी तपाईँको समस्याको समाधान पक्कै पनि बुझ्नेछौ र तपाईँलाई हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयास गरिरहन्छौ. यतिखेर कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा पुनः स्वागत गर्छु. को हुनुहुन्छ अनि कहाँबाट हुनुहुन्छ? राधे राधे हजुर.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बर्दियादेखि गुरु, प्रकाश बस्नेत.
0: हजुर, प्रकाश बस्नेत भन्नुभयो?
2: हजुर गुरु.
0: प्रकाशजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ बर्दियाको?
2: अहिले सम्वाद एफएम गुरु गुलरिया बर्दिया.
0: सम्वाद एफएमबाट सुन्दै हुनुहुन्छ. पानी कतिको पर्दैछ?
2: पानी परिरहेछ गुरु.
0: अनि हजुरकोतिर के छ यो 16 श्राद्ध कतिको लाग्दैछ? 16 श्राद्धमा तपाईँको घर परिवारमा श्राद्ध हुन्छ हुँदैन?
2: हुन्छ गुरु.
0: कसले गर्नुहुन्छ श्राद्ध?
2: हजुरआमाले.
0: हजुर हजुर. बुवा हुनुहुन्न?
2: नाइ गुरु.
0: अनि तपाईँको बुवाले चाहिँ गर्नुहुन्न हजुरबाको श्राद्ध?
2: बुवा त अलि टाढै हुनुहुन्छ अहिले.
0: बुवा कहाँ हुनुहुन्छ?
2: विदेशतिर हुनुहुन्छ.
0: काकाहरू कोही हुन्छ हुनुहुन्न घरमा?
2: काकाहरू पनि हुनुहुन्न
0: है,
2: विदेशतिर हुनुहुन्छ.
0: हजुरलाई थाहा छ 16 श्राद्धमा तपाईँको हजुरआमाले कुन श्राद्ध गर्नुहुन्छ? सिधाहरू दिनुहुन्छ होला होइन?
2: हजुर गुरु, सिधाहरू दिनुहुन्छ.
0: ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेरौँ?
2: अहिले बहिनीको बारेमा गुरु.
0: बहिनीको साल महिना गते समय भनिहाल्नु त.
2: 2064 माघको महिना.
0: माघको महिना
2: 11 गते. समय ठ्याक गुरु 11:55 शुक्रबार.
0: बिहान कि राति?
2: रातिको गुरु.
0: कुन जिल्लामा भयो जन्म?
2: बर्दिया जिल्लामा गुरु.
0: यो मान्छे को अरे?
2: बहिनी, आफ्नो बहिनी.
0: बहिनी टिका कुमारी नाम, सिम्ह राशि हुन्छ, चौथीको दिनमा जन्म भएको छ. लग्न तुला छ मान्छे राम्री, अलिकति पढाइमा कमजोरी भएको मान्छे. राहुमा विद्या स्थानमा राहुको दोष छ, अहिले संकटै चलिरहेको छ. पढाइ छोडिसक्नु भयो?
2: पढाइ छोडे गुरु, त्यस्तै भइरहेको
0: पढ्नु नमान्ने. लरेङ लुरुङ लरेङ भइरहेको, त्यसलाई छोडेको भन्नुपर्छ होइन?
2: हजुर, अहिले त 10 पढ्दै हो.
0: बल्ला पढाइ एकदम बिग्रिन्छ, पढाइमा राम्रो छैन, एकदम ध्यान दिनुहोला. चिसो लागिरहन्छ, आठौँ माङ्गलिक छ, भोलि विवाह गर्न पनि राम्रो छैन. यो आठौँ माङ्गलिकलाई शान्ति गर्नु भएन भने वैवाहिक जीवनमा धेरै अशुभ घटनाहरू घट्न सक्छन् है. अलि कुराहरू नमिल्न सक्छ. ग्रहलाई राम्रोसँग शान्ति स्वस्ति पूजा पाठहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है. त
2: गुरु, स्वास्थ्य अवस्थाहरू कस्तो छ?
0: स्वास्थ्यको लागि मैले भनिसकेँ, चिसोको समस्या बढी लाग्न सक्छ अनि अरू आठौँ माङ्गलिक यो छोरी मान्छेलाई एकदम अप्रिय हुन सक्छ यो, यसलाई एकदमै ध्यान दिनुहोला, राम्रोसँग शान्तिहरू गराएर राम्रोसँग पूजा पाठ गराउनु होला, राम्रो हुन्छ। वैवाहिक जीवन चाहिँ बृहस्पतिको दृष्टि परेको छैन, नपरिसकेपछि धेरै कुरामा अशुभ हुन्छ, ध्यान दिनुहोला है। अहिले सुटिन्छु, राधे राधे। वास्तुहरू सबै कुरा ठिक छ, पहिले तपाईँले संकटात चन्द्र ग्रहण योग र आठौं माङ्गलिक शान्ति गर्नु, यो मान्छे सप्रियो भने घर सप्रिन्छ, नभए मान्छे बिग्रिन सक्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो बर्दियाबाट, आफ्नो जिज्ञासा राखेर सोध्नु भएको छ हामीसँग, तपाईँ आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू लिन सक्नुहुनेछ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालभरका विभिन्न रेल स्टेशनहरूबाट हामी तपाईँहरूसँग भएका विशेष विशेष कुराकानी अनि बुद्ध भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 98142 73601 तपाईँहरू हामीलाई सिधा रूपमा सम्पर्कमा रहेर हामीसँग कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्न सक्नुहुनेछ नै। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? ए प्रभु, राधे श्याम हजुर।
1: हेलो, राधे राधे।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भोजपुरको सडानन्दबाट बोले, अनि राधे राधे भन्न छोडेर हेलो हेलो भन्ने हो त हतार पत्ता, किन आतिन भएको?
1: यता मोबाइल पनि बजिरहेको थियो गुरु, अनि मोबाइल यता गर्दाखेरि जवान सिन्या
0: अनि सडानन्द कहाँ लिएर पर घर के अरे तपाईँको नाम चाहिँ?
1: देवेन्द्र महत।
0: देवेन्द्र महत,
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: रेडियो शङ्का सभा।
0: यो श्राद्ध भनेको के हो थाहा छ?
1: श्राद्ध भनेको पितृहरूको लागि दिने
0: पिताहरू
1: दानहरू भन्छन् होइन गुरु,
0: है? पितृलाई दिने श्रद्धा नै श्राद्ध हो भनौँ न, यसरी मिलाएर छोटो रूपमा। तपाईँको घरमा पनि श्राद्ध हुन्छ अरे? हो,
1: श्राद्ध गर्नुहुन्छ, बुवा आमाले गर्नुहुन्छ, हजुर बाबु आमाको।
0: अनि के पाक्छ तपाईँ घरमा त्यो दिन?
1: अब पिताहरू दान गर्ने, अब त्योहरू बनाउनुहुन्छ, बुवाले बुवा आमाले बनाउनुहुन्छ, बनाउन त्यो रोटीहरू बनाउनुहुन्छ, बाहुन पढाएर अनि श्राद्ध गरिन्छ नि गुरु।
0: बाहुन पढाउनुहुन्छ कि ब्राह्मण पढाउनुहुन्छ?
1: ब्राह्मण
0: है। अनि अहिले आउनु भएको छ तपाईँ, कार्यक्रम दैनिक सुन्ने गर्नु भएको छ?
1: सुन्छु गुरु दैनिक।
0: तपाईँको घरमा 16 श्राद्धमा के खानुहुन्छ नि? लसुन प्याज पनि खानुहुन्छ?
1: लसुन प्याज खाइँदैन गुरु, माछा मासु खाइँदैन
0: है,
1: हजुर गुरु।
0: अनि तपाईँ ठ्याक्कै भन्नुपर्दा 16 श्राद्धमा मात्रै खानुहुन्न कि नवरात्रमा पनि खानुहुन्न?
1: 16 श्राद्धमा चाहिँ खाइँदैन गुरु, अरू बेला चाहिँ खाइन्छ।
0: ए ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने कि के मनमा लागेका जिज्ञासा छन्, प्रश्न छन्?
1: मेरो छोरीको बारेमा भनेर नि।
0: हो,
1: हजुर गुरु,
0: भनिदिनु त, साल महिना गते समय?
1: 2066 साल असार महिनाको 13 गते, हजुर, शनिबार दिउँसो 1:25 मिनटमा
0: कुन जिल्लामा भयो जन्म?
1: भोजपुर जिल्लामा।
0: रेडियो सुन्नुहुन्छ होइन?
1: हजुर गुरु।
0: अनि हामी दिङला आउने कुरा भएको थियो, अलिकति समय मिलेन, आयो भने भेट्न आउनुहुन्छ कि आउनुहुन्न त?
1: आउँछु नि गुरु, पहिले खातबारी पनि आएको थिएँ म हजुरलाई भेट्न।
0: भेट भएको हाम्रो?
1: हाम्रो भेट भएको थियो गुरु।
0: अनि अनि यो छोरीको चिना पनि मैले कोरेँ कि अरूले कोर्नु भयो?
1: होइन, चिना चाहिँ कोरेको अरूले कोर्नु भएको छ, तर त्यतिखेर आएर सुन्ने हेराएको थियो गुरुले, छोरीहरूको छोराको बारेमा हेराएको छु मैले।
0: ए ल, अब फेरि पनि हेर्नु पर्यो। राशिको नाम मेनका भनेको थिएँ मैले, चिनामा नाम के छ?
1: मेनका
0: छ, मिलिसकेको छ, सिंह राशि हुन्छ। अलिकति छोरीलाई मैले तपाईँलाई पनि सातौं माङ्गलिक छ है, वैवाहिक जीवनमा समस्या आउँछ भन्दै थिएँ, हो? आमाहरू अलि रोगी रोगी हुनुहुन्छ भनेको, तपाईँको पत्नी अलि रोगी रोगी, राहुको दोष परेको छ, नसामा समस्या आइसकेको छ होइन?
1: हजुर अँ खुट्टाहरू यस्तो आँखा दुख्छ भनेर
0: त्यो त समस्या आइसकेको छ. अहिले छोरीको लागि अब त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन्, आत्तिनु पर्ने ग्रह छैन. राहु केतुको विशेष शान्तिहरू गर्ने, राहु केतुको विशेष पूजा पाठहरू गर्ने है गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है.
1: अनि राहु केतुको गर्दा कसरी गर्नुपर्छ गुरु?
0: गुरुबालाई बोलाएर यसो शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्नु राम्रो हुन्छ.
1: अनि पढाइ लेखाइमा कस्तो छ गुरु?
0: पढाइ लेखाइको लागि अलिकति बृहस्पति छ, राम्रै हुन्छ. अलिकति राहुहरूले कहिले रोक्न सक्छ, उहाँ त्यस्तो बिग्रिने खालको योग छैन. राहुहरूको जप पूजा पाठहरू गर्नु राम्रो हुन्छ, पढाइमा राम्रो हुन्छ, भविष्य ठिक छ है. तर कहिले कहाँ राति सपनामा बोल्ने, झस्किने, तर्सिने पनि हुन सक्छ होला. त्यस्तो अब धेरै भयो भने खबर गर्नु न, त्यस्तो आँचिनु पर्दैन. त्यो घरमा कहिलेकाहीँ वास्तुहरूको पनि विशेष ध्यान दिनु. तपाईँ घरको उत्तरपट्टि अलिकति फोहोर चिजहरू छ, त्यहाँ चिसो रुखहरू छ, केराको बोट अथवा चोपाउन रुख के छ, त्यो राम्रो होइन है. त्यसलाई तपाईँले विशेष ध्यान दिनु होला है.
1: शुभ रङ, शुभ अङ्क
0: तीन अङ्क राम्रो हुन्छ. रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, भाग्यमानी छोरी हुनुहुन्छ. अहिले छुट्टिन्छु. राधे राधे.
1: राधे राधे.
0: अहिले कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग भोसीबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं. हामी कार्यक्रममा तपाईँहरूलाई यस्तै जानकारी दिन्छौ. दिनैभरि हाम्रो दुईटा नम्बर आज खुल्ला रहनेछ र तपाईँहरूसँग हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिँदै तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी गराउने नै छौं. हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं. कार्यक्रममा फोन लागेन होला, तपाईँलाई केही श्राद्धको बारेमा जानकारी मिलेन होला, तर पनि तपाईँहरूले सिधा सम्पर्क गरेर फटाफट रूपमा दिनैभरि मेरो श्राद्ध कहिले, श्राद्धमा के हाल्ने, मैले कति बजे श्राद्ध गर्दा उत्तम हुन्छ, अथवा श्राद्धमा के को फूल अर्पण गर्ने, अथवा श्राद्धमा कस्ता ब्राह्मणलाई निमन्त्रणा गर्नेदेखि लिएर सबै सबै कुराको जिज्ञासा हामी तपाईँलाई दिनेछौ. अलिकति शुद्ध वचन, शुद्ध अक्षरहरू भएका व्यक्तिहरूले चाहिँ हामीलाई विशेष गरी ब्राह्मणलाई अभिमन्त्रित गर्नु भन्छन्. अब सकभर ब्राह्मणलाई भोजन गराएर मात्रै विदाई गर्नु, अनि अब मिलेसम्म भएसम्म एक ठाउँ मात्रै श्राद्ध गर्न सके राम्रो. ईश्वर श्राद्ध कहिले काहीँ नमिल्न सक्छ. तपाईँले त्यही अनुसारले कामहरू गराउँदै अगाडि बढ्नको लागि अनुरोध गरे. यो श्राद्धले तपाईँको घरमा पवित्र होस्, तपाईँको घरमा पितृको वास होस्. सबै सबैलाई शुभकामना सहित आजको लागि कार्यक्रम बाहेक बिदा हुन्छु. भोलि बिहान उपस्थित हुन्छु. हामी सँगै रहनुहोला. राधे राधे.

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
5: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुको चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घंटा बस्नु हुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441161।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10%सम्म वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सी आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलस्तर बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलस्तरले सतर्कता तह पार गरेको छ। जलस्तर अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलस्तरले सतर्कता तह पार गरेको छ। इलामको कन्काई र मैनाचोली जलमापन केन्द्रमा पनि जलस्तर सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णवीर, परेवा, भिरी, जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बीसी र रोशी 8 जुनीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी, केमान, थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा
रातको समयमा गाडी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोडिएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वजा प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा भइसकेको विश्वास गरिन्छ सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ दुवै पोखरा दुवै सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ फ्लाइ दुवैले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो दोस्रो दिन पनि दुवै पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन् अब विदेशको खबर विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन् यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण मोटर वाहन धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400 मोटर वाहन उद्योगमा 78,900 धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन् अबको 3 वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डी तर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ खेल नेपाली समयअनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ यसैकि नेपालले समूह बीमा श्रीलंका थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ यता भारत समूहमा इरान जापान र बंगला देशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़े विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा सावधानी अप्नाउन आग्रह पहिरोका कारण पृथ्वी राजमार्ग मुगली नारायणगढ सड़क र बीपी राजमार्ग अवरूद्ध आज इन्द्रजात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59% आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाँच्ने
3: यो साल त ढुक्क भयो है बुढी
4: हो नि अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र सोच्नुहोस् त नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने
3: हो त धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस् नदीनालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
8: यही असोज 10 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
9: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त।
8: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
10: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: गर्जन सँगै बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दि गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 900 बुढा 2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 9 बुन्दा 2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
8: यही असोज 10 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ। त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
1: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
0: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
1: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
0: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने,
1: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
0: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने,
1: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
0: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नु पर्छ।
1: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाउ, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने,
0: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टी भेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
1: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
0: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
1: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छारेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
0: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
1: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, झारफुक गर्नतिर समय खेर नफाल्ने।
0: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग्छ।

छ मलाई मात्र थाहा छ जवानीको रातले होला रातै परिछ तिम्रा डोला डोला हातमा मेहन्दी भरिछ

0: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय भुरीगाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगर द्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: खुशीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 98511514435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 98580443077 वा 98580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 98419667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 98580301024 र रेडियो टाइगर 98580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेशिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाडौँ उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिए अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बुढ़ी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटे कोशी, तामा कोशी, सुनकोशी, रोशी र दुधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारापानीमा सड़क भाँचिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना 5 कै ट्विन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत ट्विन खोला, नाम्सी पुल 15 किलो, 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्री गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक वडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाडौँमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका 2 वटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंक सहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंक सहित दोस्रो र इण्डोनेसिया 44.63 अंक सहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंक सहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20औं संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदोन दाउद जई, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह, काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा, 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने, फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा, र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत।
3: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असोज 10 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz गर्जन सधैँ बाप चाहिँ।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारा से मैले नमन सपिङ सेन्टरमा जाइपु
1: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?

0: リメリー、
1: はいはい、
0: ジョリメリー、
1: はいはい、
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाप झैं।

0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो?
2: हो त नि रेडियो टाइगर आयो।
3: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सधैँ बाघ झै। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
5: के तपाईँलाई दुनाका परि चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रूपियाँ दर्जन र टपरी 70 रूपियाँ देखि 90 रूपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 9816060072 9824211679 र 9125103349।
0: भारी वर्षा हुने र बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउने सम्बन्धी सूचना। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिन्छ। यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अप्नाउन हार्दिक अनुरोध छ। सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अप्नाउनु हुन अनुरोध छ। साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ। कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ। आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय धुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061। ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेसनल नेपाल, दी गुरु, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: गर्जन सँगै बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाग छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशा रहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: नेपालद्वारा प्रस्तुत आस्थाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म पाप कसले क्षमा गर्न सक्छ भन्ने विषयबाट यो सन्देश लिएर आएको छु। हामी सबैजना सुन्नेछौ र यस वचनबाट आशिषित हुनेछौ। म तपाईँहरूको बीचमा यो शब्द प्रयोग गर्न चाहन्छु, पाप। हामी सबैको लागि के यो शब्द नयाँ हो? मलाई लाग्छ हामी धेरैको लागि यो सुन्नमा नयाँ शब्द होइन। आज हामी बाइबलबाट हेर्नेछौ, बाइबलले के भन्दछ त? हाम्रो स्वाभाविक अवस्थामा हामी सबैजना पापी छौ भनेर बाइबलले भन्दछ, जसको अर्थ हाम्रो पवित्र परमेश्वर सँगको हाम्रो सम्बन्ध पूर्ण रूपमा टुटेको छ। जब हामी प्रेरित पावल प्रभुका दासले रोमी 3:23 लेख्दा उहाँले स्पष्ट पारेका छन्, किनभने हामी सबैले पाप गरेका छौ र परमेश्वरको महिमाबाट चुकेका छौ। यो आज हामी सबैको लागि हो, तपाईँको लागि हो र मेरो लागि पनि हो। हामी सबैजनाको लागि हो कि हामी सबैजना पापी छौँ र परमेश्वरसँगको सम्बन्ध टुटेको छ। यो भन्दाखेरि हाम्रो हृदयमा चसक्क दुख्दछ, तर यो वास्तविक आज बाइबल धर्मशास्त्रले हामी सबैलाई यो सर्वविविध गराउँदछ। यसले हाम्रो वर्तमान अवस्थालाई निराशजनक बनाउँछ, किनभने यसलाई सच्याउने कुनै उपाय हामीसँग छैन। बाइबलले रोमी 6:23 पनि भन्नुहुन्छ, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान हाम्रो येशू ख्रीष्ट मार्फत अनन्त जीवन हो। त्यसैले यदि हामी पापपूर्ण अवस्थाबाट मुक्ति पाउनु पर्छ भन्ने हामीलाई लाग्छ, त्यसलाई परमेश्वरले के गर्नुभयो भन्ने कुरा हामीले जान्नु आवश्यक छ। मानिसको दृष्टिकोणबाट यो असम्भव देखिन्छ, त्यसैले हामी सबैजना परमेश्वरमा भर पर्नै पर्छ। उहाँद्वारा मात्र आज पापको ज्याला मृत्युबाट आज हामी अनन्तको जीवनमा सारिन सक्छौ। यसैले आउनुहोस्, आजको सन्देशको शीर्षक राखिएको छ प्रश्न, पाप कसले क्षमा गर्न सक्छ? हामी सबैले सामना गर्नुपर्ने यो प्रश्न हो। यसको उत्तर हामी मत्तीको पुस्तक 9:1 लिएर 8 यस खण्डमा पाउँछौ। यसैले आउनुहोस्, यस खण्डलाई ध्यानपूर्वक हामी पाठ गर्नेछौ। शीर्षकमा लेखिएको छ, येशूले पक्षघातीलाई निको पार्नु भएको। त्यसपछि येशू ढुङ्गामा चढेर पारी जानुभयो र उहाँको आफ्नो सहरमा आउनुभयो। मानिसले खाटमा पसिरहेको एकजना पक्षघात रोग लागेको मानिसलाई उहाँ कहाँ ल्याए। येशूले तिनीहरूको विश्वासलाई देखेर पक्षघातीलाई भन्नुभयो, छोरा, साहस गर, तिम्रो पाप क्षमा भयो। शास्त्रीहरू मध्ये कतिले आपसमा भने, यिनी परमेश्वरको निन्दा गर्दैछन्। येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? किनकि के भन्नु सजिलो छ, तिम्रो पाप क्षमा भए भन्नु कि उठ र हिँड भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक्छ। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, तिम्रो खाट बोक र घर जाऊ। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए र मानिसलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। यो खण्ड हामी सबैको लागि अति नै महत्वपूर्ण छ, किनभने उनीहरूले येशूसँग केही माग गरेन। उनीहरूले केवल आफ्नो मित्रलाई उहाँ कहाँ ल्याए। त्यस्तो विश्वास, श्रद्धामा आधारित विश्वास वास्तवमै अद्भुत थियो। त्यसपछि येशूले भन्नुभयो, छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ। यो येशूले भन्नुभएको आफ्नै शब्द हुन्, उहाँको वचन। यस घटनामा हामी देख्छौ येशूको उपस्थितिमा विश्वास प्रकट गर्नु अत्यन्त आवश्यक छ, किनभने उहाँ पवित्र हुनुहुन्छ। बिरामीलाई ल्याउने ती साथीहरूले आफ्नो विश्वास कार्यद्वारा देखाए, तर त्यो दृश्यमा बदलियो। अब साथीहरू होइन, शास्त्रीहरूले त्यहाँ प्रतिरोध देखाए। ती मानिसहरूले गरेका कार्य र येशूले गरेको कार्य उनीहरूको हृदयको निम्ति एउटा तर्क जन्मायो। वास्तवमा यसमा कुनै आश्चर्य छैन, किन भन्दाखेरि जब जब यीशुले कामहरू गर्नुहुन्थ्यो भिडहरूले उहाँको विरोध गर्थे, त्यहाँ धेरैजना शास्त्री र फरिसीहरू हुन्थे। यहाँ पनि यही कुरा दोहोरिएको छ, जब यीशुले भन्नुभयो तिम्रो पापहरू क्षमा भयो, त्यो सुनेर मानिसहरूले प्रश्न उठाउनु स्वाभाविक थियो, किनकि उनीहरूलाई थाहा थियो कि मानिसले पाप क्षमा गर्न सक्दैन। तर उहाँ यीशु एक मानिसको रूपमा देखा पर्नु भएको थियो, बिरामीलाई उहाँले त्यो कुरा भन्नुभएको थियो, त्यसैले उनीहरूले यो कुराको निम्ति प्रतिरोध गरे, विरोध गरे, यो अस्वाभाविक थिएन। तर यीशुले उनीहरूको विचार हृदयमै थाहा पाउनुभयो, त्यसैले उहाँले भन्नुभयो तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्छौ, कुन सजिलो छ भन्नु तिम्रो पाप क्षमा भए वा उठ र हिँड भन्नु, कुन चाहिँ उपयुक्त छ? मित्रहरू, शरीरलाई निको पार्नु सजिलो छ, तर आत्मालाई पापबाट मुक्त गर्नु सजिलो छ र? यसले देखाउन चाहनु भएको कुरा यही थियो, उहाँसँग दुईवटा कुरा गर्ने शक्ति छ, त्यसैले उहाँले यो कुरा थप्नुहुन्छ, तिमीलाई यो कुरा थाहा होस् कि मानिसको पुत्रसँग पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ। त्यसपछि उहाँले बिरामीलाई भन्नुभयो उठ, आफ्नो ओछ्यान उठाऊ र घर जाऊ। यो कुराको निम्ति शास्त्रीहरूले यीशुको वचनको प्रतिरोध गरे, तर त्यसैमा उत्तर लुकेको थियो। यदि हामी पापको प्रश्नको जवाब खोज्छौँ भने यीशुको वचनमा हुन सक्ने प्रतिरोधलाई एकातिर राख्नुपर्छ। बिरामी मानिसले कसरी प्रतिक्रिया दियो त्यहाँ? ऊ तुरुन्तै उठ्यो र आफ्नो घर गयो, उसले यीशुको आज्ञा पालन गर्यो। उहाँको आशिष त्यो व्यक्तिले आफ्नो जीवनमा यीशुले दिनुभएको आज्ञालाई आज्ञा पालन गरेको कारणबाट प्राप्त गर्यो। जब भीड़ले यो आश्चर्य कर्म देखे, ओछ्यान बोकेर ल्याएको त्यो व्यक्ति आफ्नै ओछ्यान बोकेर हिँडेको देख्दा तिनीहरू छक्क परे, उनीहरू डरले भरिए, किनभने यो असामान्य कुरा थियो। तर त्यसै सँगसँगै उनीहरूले परमेश्वरको महिमा पनि गरे, किनभने उहाँले मानिसहरूलाई यस्तो अधिकार दिनुभएको थियो। यसले आफूलाई मानिसको पुत्रको रूपमा उभ्याउनु भयो र भन्नुभयो, उहाँलाई मानिसको रूपमा हेर्नेहरूले पनि यो कुरा देखे र उहाँसँग पाप क्षमा गर्ने, शरीर निको पार्ने अधिकार छ भन्ने कुरा जाने। त्यसैले मानिसको उचित प्रतिक्रिया भनेको यीशुको वचनलाई पालन गर्नु र परमेश्वरलाई महिमा दिनु हो। अब प्रश्न, कसले पाप क्षमा गर्न सक्छ? यसको उत्तर स्पष्ट छ, मानिसको पुत्र यीशुले मात्र हो। त्यहाँबाट सदा साथको विश्वास आवश्यक पर्दछ र मानिसहरूबाट प्रतिरोध र प्रतिक्रिया पनि आउँदछ। तर यी सबै तथ्यहरूले यहाँ पुष्टि गरेको छ कि पाप क्षमा गर्ने शक्ति मात्र यीशुमा छ। आज उहाँमा मात्र उत्तर छ, पाप क्षमा गर्ने काम यीशुले मात्र गर्न सक्नुहुन्छ। यसैले प्रिय श्रोताहरू, उहाँमा विश्वास गर्नु नै तपाईँ र मेरो जीवनमा पाप क्षमाको मुख्य स्रोत हो। यसैले बाटो सत्य जीवन प्रभु येशू ख्रीष्टमा विश्वास गरौं। परमेश्वरले यस सन्देशबाट हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँग मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
2: भोलि र पश्चिम लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कर्णाली सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाडी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटे कोशीको बाढीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटे कोशी बाढी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिङ्गापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने, नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत, T20 वरियतामा नेपाल 14 स्थानमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा पानी अनावश्यक गर्न, नदी र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्र भइरहेको आवश्यक सावधानी लिएको छ। आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति भोलि र पर्सीसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालसँग कुराकानी गर्नुभएको छ।
2: आज रातिलाई पनि त्यसको जुन धेरै जस्तो सिद्धान्त छ त्यहाँ मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्र वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै हुँदै पश्चिमतिर सर्ने क्रममा रहेको छ। र त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै श्री लुम्बिनी गण्डकी प्रदेश कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ। र यो प्रणाली चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सिको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सिको लागि।
8: पानी अझै ठुलो पर्ने, त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ। बाहिरका यी कुराहरूमा कतिको सत्यता छ?
2: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने, अझै पनि चाहिँ वर्षा हुन धेरै ठुलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने भोलि र पर्सिलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जस्तो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ। साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुनभन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
8: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात् अलिक कम प्रभावित भएको देखिने छ?
2: पूर्वी क्षेत्रमा अब प्रभावै नपर्ने हुँदा प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ। र जुन कोशी प्रदेश अनि यो बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायमै रहन्छ।
8: यसको बीचमा चट्याङ, हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ। यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
2: पक्कै पनि अहिले यति बेला पनि कि अब धेरै जस्तो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ। तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
8: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो? ठ्याक्कै मौसममा सुधार कहिले आउला?
2: हजुर, 11 गतेबाट मौसममा यो एकदम प्रिय प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिन, बिस्तारै यो पूर्वबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थे अनि चाहिँ भाइदिने जस्तो देखिन्छ। यति बेला चाहिँ अब देशको धेरै जस्तो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ। विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले जुन मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको र त्यही क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा रहनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी 1-2 दिनमा त्यस्तो अति आवश्यक परी यात्रा नगर्ने र जुन यो हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी 1-2 दिनमा चाहिँ यात्रा नगर्नु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु। र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अध्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाडी गुड्न सकेका छैनन्। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितुवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णवीर र जामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बाङ्गेमा पनि ठूलो पहिरो खसेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्गमा रातमा गाडी चलाउन रोक लगाइएको थियो, आज बिहानदेखि पनि गाडी रोकिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्गमा रातमा गाडी चलाउन पूर्ण रोक लगाएका छन्। सड़क अवरूद्ध हुँदा काठमाडौँबाट छुट्ने गाडी पनि रोकिएका छन्। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो।
0: पृथ्वी राजमार्ग बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ हेटौँडा आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौँडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाडौँबाट हेटौँडातर्फ सिम भन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाईसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
4: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
11: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह, अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, पूर्वमा क्रमश कम हुँदै जाने अनुमान, उच्च हिमाली क्षेत्रमा हिमपात, निरन्तरको वर्षाले जनजीवन प्रभावित, काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। निरन्तर पानी परेपछि सप्तकोशीमा जलसतह बढ़ेको छ। कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पछिसम्म नै उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्जे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अप्नाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा सामना गर्न भनिएको छ। काभ्रेको रोशी खोलामा पनि बाढ़ी आएको छ। त्यस्तै काठमाडौँ उपत्यका भित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़ेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाडौँ उपत्यकाको पोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्याण्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि पोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
0: यस्तै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधरा चाँदरी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढ़ाइएको छ।
1: भोटेकोशी उदय त्रिशूली नदीमा भदौ 10 आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको, रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बाल बालिकालाई थप समस्या भएको, खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढ़ीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बढ़ेको त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढ़ीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना आउने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायु जन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोला बारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेपछि विपद बारे राख्नु भएको धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशूलीको बाढ़ीले विश्वव्यापी रूपमै
11: नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31 जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
12: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन।
0: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। पाल्पामा पहिरोले दुई घर भत्किँदा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। डिप्टीकोट गाउँपालिका 6 ढुसटुङका केशुराम सारुकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
3: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ़न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार कुल 106 मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो युनिटबाट 60, दोस्रोबाट 32 र तेस्रो युनिटबाट 14 मेगावाट विद्युत उत्पादन भइरहेको छ। जलसतह 1527 मिटर पुगेपछि नागरिकलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाएको पनि राउतले जानकारी दिनुभयो।
4: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट

0: अलि बसन्तपुर पुगेर इन्द्र जात्राको अवलोकन गर्नुका साथै श्री गणेश भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्र जात्रा पर्व जोड़िएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिनुभएको छ। उप प्रधानमन्त्री ग्यान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आईबीएफ डिस्टिङसन इभनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा त्यस वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै शुरू भएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईबीएफ एआई वर्कशपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आईबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कशप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्यांकन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ। उप प्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिंगापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
0: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आईसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये 1 टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन।
0: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटेको कोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई
0: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने
1: र

0: नेपाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत टी ट्वेन्टी वरियतामा नेपाल 14 स्थानमा
1: आजको नेपाल दर्पण सकियो प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ पानी परिरहेको छ सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ नमस्कार

0: वर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
2: होइन, क्या के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ झैं।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: Huh? Radio Tiger, 93.2 MHz. नामै काफी छ. Radio Tiger Studio Time.
1: यति बेला साँझको 7 बजेको छ. भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना. नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ. विशेष गरी पहाडी तथा तराई क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ. यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ. सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ. साथै सर्वसाधारणले नदी, खोला, खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ. कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ. आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851514435, इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443077 वा 9580905535, ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256, नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा, ठाकुरबाबा पालिका शाखा 9580301024 र रेडियो टाइगर 9580509061. ठाकुरबाबा नगरपालिका, प्लान्ट इन्टरनेसनल नेपाल, बी ग्रुप, नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश.
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ. केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ. मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ.
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया. सम्पर्क फोन नम्बर 0484-40-30-82.
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन्चादी पसलमा जाने विचार गरेकी छु.
4: विजय सुन्चादी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ.
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ.
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ.
4: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया. सम्पर्क नम्बर 9848-63-858. ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो.

0: होइन बाघै आए चाहिँ लौ आयो आयो भन्दै छौ त क्या आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैं बाघ झैं।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: इन्टरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुपकी साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितकै लागि जारी सन्देश।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असोज 10 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
5: सम्पर्क मोबाइल नम्बर 9842446368।
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
1: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
0: विजय सुन चाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
0: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
1: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
0: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: भारी वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउने सम्बन्धी सूचना नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार आगामी दिनहरूमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ विशेष गरी पहाड़ी तथा तराई क्षेत्रमा बाढ़ी डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ यही असोज 8 गतेदेखि 12 गतेसम्म सम्पूर्णले सावधानी अपनाउन हार्दिक अनुरोध छ सम्बन्धित स्थानीय तह तथा सरकारवाला निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी तथा पूर्व सावधानी अपनाउनु हुन अनुरोध छ साथै सर्वसाधारणले नदी खोला खोल्सा तथा जोखिमयुक्त स्थानमा नजानुका साथै अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा समेत नगर्न हुन अनुरोध गरिन्छ कुनै विपद वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय स्थानीय तह तथा नजिकैको संचार माध्यम तथा सम्बन्धित निकायमा तुरन्त खबर गर्न अनुरोध गरिन्छ आपतकालीन कार्यालयका लागि सम्पर्क नम्बर ठाकुरबाबा नगरपालिका विपद फोकल पर्सन 9851115435 इलाका प्रहरी कार्यालय भुरी गाउँ 9580443077 वा 9580905535 ठाकुरबाबा नगर प्रहरी प्रमुख 9849667256 नेपाल रेड क्रस सोसाइटी ठाकुरबाबा ठाकुरबाबा पालिका शाखा 9580301124 र रेडियो टाइगर 9580509061 ठाकुरबाबा नगरपालिका प्लान्ट इन्टरनेसनल नेपाल दी गुरु नेपाल रेड क्रस सोसाइटी र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असोज 10 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717
3: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
4: अरे अरे सपना तिमी कता जान लागे कि
5: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
4: ए रमेश पर्ख न कता हिँडेको के
3: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराज म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
3: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ छ

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौँ भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्याङ्कन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटेनले 6 कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन प्याट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रमक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई स्थानीय समय अनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्प पछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
1: अहिलेको हाम्रो रजवा भोटेकोशीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले मैले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसंघको फोरममै रहेर अगाडि बढाउनु पर्ने विषयहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ, त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौँ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेसनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ्न चाहन्छौँ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो, त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु, त्यो एउटा सानो रकम हो तर त्यसको राजनीतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ, किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट विस्तारै पश्चिम छोड्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज रातिदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभेजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ, र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौ भोटेकोशी त्रिशुली करिडोर तर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमिनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका टेम्बा तामाङले भने,
5: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भागो भइस पनि सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो लगायो।
4: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को

0: भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: Groups. These local residents have been speaking to the BBC's Tigrinya service.
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधैं बागझुन। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
4: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्रि।